0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
6: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक, गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 9894827359।
8: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लुटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एंड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 98648 36213।
12: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
13: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
14: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल जेठ 4 गते सोमबार, मे 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीय तिथि।
14: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा।
14: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान, कैद कट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या।
13: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन 1 महिना लाग्ने।
14: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा।
13: र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै, चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
15: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सड़कका लागि सरकारले दिएको सहजिलो सहजताको प्रसंग।
14: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण र शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29.7 करोड़ रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर

0: टिमुर पाटा हुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51,99,00,000 रूपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपूर कोट सड़क 6 वर्ष बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका 4 वटा गौरवका आयोजना अगाडि बढ़ाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपूर कोट सड़क, लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाको रूपमा अगाडि बढ़ाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झण्डै 1 अर्ब निर्माण कम्पनीलाई दिनुपर्ने बक्याउँदा छ। त्यस्तै रामपुर कपूर कोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ।
1: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बडुवामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत 7 तहका नरेश कुमार यादवको रिट यस अघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगबारे गरेको टिप्पणीका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अंगहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा 4 लाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुनमा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकि जनाएको छ।
0: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3,000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरीद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
1: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरीपालन पेसा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 दशक अघि करिब 300 को हाराहारीमा रहेका मौरीपालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
2: यो मौरीपाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
3: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
2: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएछ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी माझमा मौरी किसान माझमा चिनाएको छ। यो फला

0: भनेर अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गऱ्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन, है यो अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
1: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
0: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात मह पनि अब चै मह हो होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौ, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तह कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन, चितवन परासी त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ।
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
1: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
4: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले केही महिना कार्यक्रम मौरीमै हुन सकिरहेको, त्यसै एकजनाले आउँछ निवेदन हाल्छ, दो साल मैले त्यति देखेँ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
1: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
5: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
6: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ, धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
7: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रेता र लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
9: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
11: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी SPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। ढुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z4 गते समय बिहान 10 बजेदेखि।
10: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z5 गते समय बिहान 10 बजेदेखि।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र एमाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्रपाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रभासँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। त्यस्तै विद्यालय बल्खुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि सारथीहरूबाटै बढ़दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रीनिङमा कम्तीमा 1 महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कानूनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग 4 शुरू भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोन सभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै 2 सातामा 2 पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्री पृष्ठमा प्रकाशित छ।
7: कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पती विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसूरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शोधिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाई छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहावले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्यूट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छल्न बिहारदेखि भेडिटार शीर्षकमा यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडिटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ बेला बेला सिम पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेडिटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ़न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ। कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षीसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टुकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छ। काठमाण्डु महानगरको हात्तीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको 4 वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
13: ताजा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार द्वितीय आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भनी अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व बैंकले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचांकले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो 4 वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्दका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्ध तोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भएअघि नै अमेरिकाले यो युद्ध तोपलाई पश्चिम एशिया पठाएको थियो।
7: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सुम्पाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्म्याटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सुम्पालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आईसीसी विश्वकप लीग 2 जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनोषयका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लीग 2 सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएलको मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब चार महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र 20 एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
5: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
11: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
10: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
11: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
10: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
11: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
10: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
11: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
10: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
11: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
6: संस्थाहरू, सेवा प्रदायक संस्थाहरू, उत्पादनमुखी उद्योगहरूको हामीले गणना गरेका छौँ।
14: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था आयो?
6: अहिले यो संक्रमण गरिसकेपछि एउटा नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू फुम्चेका पनि होला होइन, हामीले सूचक पनि बाहिर ल्यायौँ होइन। अर्थतन्त्रको आकार अहिले 67 खर्ब पुगेको छ, यो गत वर्ष त 61 खर्ब थियो, अहिले 5 खर्बले बढेको छ अर्थतन्त्रको आकार। सोचे जस्तो मूल्य हाम्रो अभिवृद्धि ग्रोथ रेट अलिक कम छ, तथापि ग्रोथ रेटको अवस्था पनि 3.85 छ अहिले हाम्रो ग्रोथ अर्थतन्त्रमा वृद्धि। सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन, अहिले पनि राम्रै अवस्थामा छ, केही न केही सुधारका कुराहरू देखाउँछ भन्ने हाम्रो पूर्व अनुमान छ।
14: के केलाई आधार मानेर यहाँहरू फिल्डमा उत्रिनु भएको छ?
6: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ होइन, रोजगारीले गर्दा एउटा एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई चाहिँ कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो। त्यो किसिमको तथ्याङ्कहरू दिने हाम्रो योजना रहेको छ यो पटक होइन। यसले चाहिँ अब हामी रिबेसिङ भनेर भन्छौँ, अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ यस पटक हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न, नयाँ सरकार अहिले गठन भएको र हामीले दिने एउटा नयाँ आधार वर्षको रूपमा यसलाई मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनुपर्छ, अर्थतन्त्रलाई चलामाइन बनाउन कसरी अगाडि बढ्नु सक्छ भने सरकारलाई पनि यसले निकै राम्रो भरपर्दो आधार दिने भएको कारणले गर्दा ठुला बिग हाउसदेखि लिएर सानो चिया पसल पनि एउटा फुटपाथमा भएका पसलहरू पनि यहाँहरूको रेडियो जस्तो एफएम जस्तो रेडियोमा पनि हाम्रा गणकहरू आइपुग्नुहुन्छ। त्यसले कुनै पनि प्रतिष्ठानहरू, व्यापार व्यवसाय संस्था, सरकारी एनजिओ, आइएनजीहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ अहिले।
14: विश्वास गर्ने आधारहरू चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँहरूले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ?
6: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा सधैँ रहिरहने विषय पनि छ, त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ अहिले। अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ, रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ। अब हामीले सबै एडमिन डेटाहरू प्रशासनिक अभिलेखबाट, आन्तरिक राजस्व कार्यालयबाट, कम्पनी रजिस्ट्रार कार्यालयबाट, पत्रकार महासंघको कार्यालयबाट, एफएमसिसिआईको उद्योग वाणिज्य महासंघबाट, परिसंघ महासंघबाट, सुनचादी व्यवसायबाट, यी सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू होइन प्रशासनिक अभिलेखहरू उहाँहरूसँग भएको डेटाहरू पनि लिइरहेका छौँ होइन, त्यो सबै ल्याएर हाम्रा गणकहरूको लागि उपलब्ध गराउने र गणकले त्यहाँ पुगे कि पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र निजी क्षेत्रले पनि त्यो किसिमको एउटा अपनत्व लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ हट्छन् कि भन्ने हामीले अनुमान गरेका छौँ र अहिले प्रारम्भिक रूपमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसको मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्था अहिले देखिएको छ, तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ, धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
7: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा,
7: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कीर्तिमान, कैदकट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या,
5: माउरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने,
7: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा,
5: र आईसीसी विश्वकप लीग दुईको आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग विश्व भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे पर्ने गर्छ। यहाँ देखाइएको छ एउटा ढोकाको ठिक अगाडिपट्टि गाड़ी छ, गाड़ीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन्। जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा एउटा मात्रै देखिन्छ, अरू शरीर अगाडि बढ़िसकेको छ र भित्रपट्टि ढोकाबाट बाहिरतिर एकजना व्यक्तिले ट्वाल्ल परेर हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, अलि छिटो ढोका खोल्नु पर्थ्यो नि, प्रधानमन्त्रीज्यू हतार छ भनी दौड़िसक्नुभयो।
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाईं अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। स्वास्थ्य सचेतनाका लागि टीकापुर नगरपालिका वडा नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन, समितिले स्वास्थ्य सचेतनाका काम गर्दै। नदी कटान र वनमारो, जगतपुर सामुदायिक वनको मुख्य चुनौती, नदी कटानले सामुदायिक वनको क्षेत्रफल घट्दै। सुदूरपश्चिम सरकारले प्रधानमन्त्रीलाई पठायो 10 बुँदे स्मरण पत्र, अण्डाको उत्पादन मूल्य घट्यो, मूल्य बढ्यो। र 2 लाख राशिको महिला फुटबल प्रतियोगिताको विजेता युथ अफ टीकापुर। अब खोज खबर विस्तारमा। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर 8 स्थित धनसिंहपुर स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सचेतना जगाउनका लागि टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरेको छ। ओडामा रहेका 17 वटा टोल विकास संस्थामा 17 वटा स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतनाका कामहरू भइरहेका छन्। थप खबर सहकर्मी छपिलाल चौधरीबाट।
1: हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति पनि गठन भएको छ। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। त्यसपछि वडा स्तरीय समितिमा 3-3 महिनामा सरोकार समितिका स्वास्थ्य सम्बन्धी भएका काम र समस्याबारे छलफल हुन्छ। स्वास्थ्य सचेतनाका लागि स्वास्थ्य चौकीले सरसफाई, खानपान, दैनिक जीवनशैली, स्वस्थकर व्यवहार आदिबारे स्वास्थ्य सरोकार समितिमा छलफलमा सहजीकरण गर्ने गरेको छ। स्वास्थ्य सरोकार समितिका अध्यक्ष मालती साउदले हरेक महिना टोल विकास संस्थाको बैठकमा स्वास्थ्यका फरक फरक विषयमा छलफल गर्ने गरिएको, विशेष गरी सरसफाईले प्राथमिकता दिएको बताउनुहुन्छ।
2: एकै चिजको छलफल हुन्न कि प्रत्येक महिनामा अलग अलग सेसनमा चाहिँ हाम्रो छलफल हुन्छ। हामीले चाहिँ बिरामी भएपछि चाहिँ स्वास्थ्य चौकी जानुपर्छ, आफ्नो सेवा लिनुपर्छ भन्ने बारेमा पनि छलफल गर्छौँ। त्यो सँगसँगै जस्तै अहिले हाम्रो बिग्रिएका जस्तै युवा युवती केटीहरू केटाहरू उहाँहरूलाई चाहिँ सरसल्लाह दिन्छौँ, लागू औषध सम्बन्धी, बाल विवाह सम्बन्धी, अनि त्यो सँगसँगै चाहिँ हामीले चाहिँ शुद्ध पानी खानुपर्छ भनेर पनि छलफल गर्छौँ। मेन चाहिँ हामीले सरसफाईको बारेमा बढी छलफल गर्ने, त्यो सँगसँगै चाहिँ अब विभिन्न किसिमका अब शेषहरू जस्तै सरसफाई, स्वास्थ्य सम्बन्धीका सरसफाईको बारेमा, अरू अर्ग्यानिक खाना खानुपर्छ, अनि हरियो सागपात बढी खाने, त्यस्ता विभिन्न किसिमका हुन्छ भन्नु।
1: सरकार समितिलाई पुरस्कृत गर्नका लागि रु 1 लाख बजेट व्यवस्था गरिएको छ। विगत 5 वर्षदेखि वडा कार्यालयको सहयोगमा नमूना स्वास्थ्यका लागि विभिन्न क्षेत्रलाई समेटेर यो कार्य हुँदै आएको छ। धनसिंहपुर स्वास्थ्य चौकीका इन्चार्ज एम बहादुर शाहले 4 वर्ष कृषि लगायतका विभिन्न क्षेत्र समेटेर नागरिकलाई सचेत गराउने, स्वस्थ रहने उपायबारे जानकारी दिने र जनचेतना जगाउने कार्यमा काम गरिएको बताउनुभयो। यस वर्षबाट सरोकार समितिलाई स्वास्थ्य सचेतनाका लागि आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको शाह बताउनुहुन्छ।
3: संस्थाले बैठक निर्णय गर्दै गर्दाखेरि चाहिँ एउटा स्वास्थ्य सरोकार समितिको बैठक पनि बसालेर त्यो बैठकबाट चाहिँ स्वास्थ्य सम्बन्धी निर्णयहरू गर्ने गर्नुभयो उहाँहरूले। त्यसै अनुरूप चाहिँ विभिन्न कार्यहरू जस्तै वृक्षारोपण, जस्तै यो केन्द्र आरोग्य केन्द्र भवनहरू, अनि त्यसपछि गएर चाहिँ योग गर्ने बानीको विकास, अनि फूलहरू रोप्ने, अनि चाहिँ अर्ग्यानिक खेती अन्तर्गत चाहिँ कोदो खेतीहरू, त्यस्तो खालको चाहिँ समुदाय स्तरबाटै त्यो खालका कार्यक्रमहरू उहाँहरूले सुरु गर्नुभयो। हामीले त्यसको सहजीकरण गर्यौँ स्वास्थ्यले चाहिँ। त्यसै अनुरूप विभिन्न कार्यक्रम हुँदै गए र त्यो अन्तर्गत चाहिँ हामीले यो वर्ष चाहिँ नमूना स्वास्थ्य वडामा 1 लाख रुपियाँ छुटाएका थियौँ। त्यो 1 लाख रुपियाँबाट चाहिँ टोल विकास संस्थाको माग र समुदायको माग अनुसार नै स्वास्थ्य सामग्री वितरण गर्ने योजना बनाएका छौँ।
1: यसका साथै स्वास्थ्य सम्बन्धी समस्या समाधान र सचेतनाका लागि 17 वटा टोल विकास संस्थाको मेसेन्जर ग्रुप बनाइएको छ। ग्रुपमा स्वास्थ्य सम्बन्धी र सरसफाई सम्बन्धी जिज्ञासा र सल्लाह दिने गरिएको शाहको भनाइ छ।
3: खासमा पहिला हामीले चाहिँ यसलाई 17 वटा टोल विकास संस्थामा स्वास्थ्य सम्बन्धी जसले राम्रो काम गर्छ उसलाई पुरस्कार दिने भनेर गरेका थियौँ। पछि आएर चाहिँ अहिले उहाँहरूले नै पुरस्कार भन्दा पनि हामीलाई चाहिँ यो स्वास्थ्य सामग्री जस्तै डिजिटल बिपी सेटहरू, थर्मोमिटरहरू, वेट मेसिनहरू वेट अनुसारको उचाइ अनुसारको तौल बढेको छ कि छैन थाहा पाउनको लागि हामी तौल विकासको बैठक बसेकै दिनमा हामी चाहिँ बसेर त्यहाँ चाहिँ मापन गर्छौँ र त्यहाँ केही डिफेक्ट आयो भने हजुरको हाम्रो चाहिँ ग्रुप सधैँ छ त्यो ग्रुपमा हाल्छौँ त्यसमा फरवर्ड गरेर त्यो स्वास्थ्य सल्लाह दिनुहोला भन्ने भइसकेपछि हामीले चाहिँ वडा स्तरीय स्वास्थ्य सरोकार समिति 17 टोल विकास संस्थाका अध्यक्षहरू सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरेका छौँ। त्यसको चाहिँ प्रत्येक 3-3 महिनामा बैठक हुन्छ र स्वास्थ्यको इन्चार्ज चाहिँ त्यसमा सदस्य सचिव रहने गरिकन हामीले प्रत्येक 3 महिनामा समीक्षा मिटिङ पनि राख्छौँ।
1: वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला वडा नम्बर 8 पालिकाबाट पनि विकट र सीमासँग जोडिएको पालिका भएकाले फरक खालको हुन सक्ने ठानेर नागरिकलाई रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनका लागि सचेतना गराउन निरन्तर रूपमा यो कार्यक्रम गरिरहेको बताउनुहुन्छ।
4: यो खास गरी टिकापुर नगरपालिकाको दक्षिण बेलमा पर्ने भनौँ न भूगोल भएको र भारतीय सिमानासँग पनि जोडिएको कारणले गर्दा स्वास्थ्यको दृष्टिकोणले विभिन्न रोगहरूको आवाजहरू हुन सक्ने सम्भावना पनि हुन्छ र पहुँचको हिसाबले टिकापुरको हस्पिटल जुन छ दूरी पनि टाढा पर्ने भएको हुनाले यसलाई मध्यनजर गरेर हामीले जनतालाई सचेत बनाउनको लागि जनतालाई आफैमा रोग लागेर उपचार गर्नुभन्दा रोग नलाग्न दिने किसिमको वातावरण सृजना गर्नका लागि स्वास्थ्य क्षेत्रलाई नै अलिक महत्वपूर्ण छानेर स्वास्थ्यमा वार्षिक रूपमा वडाबाट लगानी गरिराखेका छौँ नमुना स्वास्थ्य वडा कार्यक्रम भनेर।
1: ठकुल्लाका अनुसार चालू आर्थिक वर्षदेखि नागरिकलाई विशेष सेवा दिन स्मार्ट हेल्थ कार्यक्रम समेत शुरू गरिएको छ। समुदायमा स्वास्थ्य समस्या र निदान बारे छलफल गर्दा विभिन्न मौसममा देखिने स्वास्थ्य समस्याहरू पहिचानमा सहज भएको र समयमै उपचार पाउँदा रोग फैलिनबाट जोगिने भएकाले यो कार्यक्रमलाई निरन्तरता दिइरहेको ठकुल्लाले बताउनुभयो।
4: अर्को थप हामीले यो वर्षदेखि गएको यो आर्थिक वर्षदेखि हामीले स्मार्ट हेल्थ कार्यक्रम भनेर पनि शुरू गरेका छौँ। त्यसैले टिकापुरको यो धनसिंहपुर स्वास्थ्य चौकी अन्तर्गतको स्वास्थ्य सेवालाई अझ प्रभावकारी अझ पेचिलो बनाउन र जनताप्रति उत्तरदायी बनाउनका लागि हाम्रा थुप्रै प्रयासहरू भइराखेका छन्।
0: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारले रूपान्तरणकारी विकासका लागि अनुरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण पत्र पठाएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रधानमन्त्री शाहलाई स्मरण पत्र पठाउनु भएको हो। मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत रणनीतिक योजना तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दै पर्याप्त लगानी सुनिश्चित गरी सुदूरपश्चिमको विकास र समृद्धिको यात्रामा अभिभावकीय भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको छ। मुख्यमन्त्री शाहले यातायात पूर्वाधार र राजमार्ग स्तर उन्नति, स्वास्थ्य र शिक्षा, ऊर्जा र जलविद्युत, खेलकुद, पर्यटकीय पूर्वाधार र पदयात्रा मार्ग, जलस्रोत, सिंचाई र विपद व्यवस्थापन, गुरू योजना सहितको दीर्घकालीन विपद व्यवस्थापन, व्यापारिक पूर्वाधार, औद्योगिक विकास, प्रदेश राजधानी लगायतका विषय समेटेर स्मरण पत्र पठाउनु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। टिकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेकपा एमाले नगर कमिटी टिकापुरले 33 मदन आश्रित स्मृति दिवसको अवसरमा हिजो अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो। मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले विभिन्न कार्यक्रमहरू गर्ने गरेको र सोही अनुसार टिकापुर नगर कमिटीले टिकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको टिकापुर नगर इन्चार्ज तपेन्द्र बहादुर रावलले बताउनुभयो। इन्चार्ज रावलले मदन भण्डारी र जीवराज आश्रितको विचारलाई अगाडि बढ़ाउने काम नेकपा एमाले गरिरहेको समेत बताउनुभयो।
5: जुन उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सेरोफेरोमा नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ़िरहेको छ। म पुनः उहाँको चिन्तन उहाँले अगाडि सारेको विचारलाई अझ अगाडि बढ़ाउने क्रममा नेकपा एमाले सशक्त र बलियो भएर यो परिवर्तित परिस्थितिमा परिवर्तित सन्दर्भमा परिवर्तित राजनीतिक अवस्थामा नेकपा एमालेको विचारलाई हरेकताका साथ अप्नाउन हामी सब अग्रसर रहनेछौ र उहाँले कम्युनिष्ट आन्दोलन पुर्याउनु भएको राष्ट्रवादी आन्दोलन र आवाजहरूलाई अझ स्मरण गर्दै सम्झना गर्दै कमरेड दुईप्रति हार्दिक श्रद्धांजलि।
0: फलफूल वितरण कार्यक्रममा सहभागी टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई यसरी फलफूल वितरण गर्नु राम्रो काम भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो।
6: हामी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई जुन फलफूल वितरण जुन एउटा अप्ठ्यारो स्थितिमा बेडमा अस्वस्थ अवस्थामा छ उसलाई फेरि हामी फलफूलले पूर्ण जागरण गराउने उसलाई ताजगी दिने जुन एउटा महान काम गर्नुभएको छ यसका लागि पनि म सिङ्गो पार्टीलाई धन्यवाद दिन चाहन्छु।
0: अस्पतालमा भर्ना भएका 30 बिरामीहरूलाई फलफूल वितरण गरिएको बताउँदै नेकपा एमाले टिकापुर नगर कमिटी अध्यक्ष लक्ष्मण थापाले फलफूल वितरण कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिनुभयो।
7: हामी माझमा महत्वपूर्ण उहाँको सम्झना रहिरहनेछ भन्ने कुरा राख्न चाहन्छु र यो कार्यक्रमलाई सबै सहभागी भइदिनु भयो धेरै धेरै धन्यवाद।
0: फलफल वितरण कार्यक्रममा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको रहस्यमय मृत्युको दिन अर्थात जेठ 3 गतेलाई प्रत्येक वर्ष एमाले स्मृति दिवसका रूपमा मनाउँदै आएको छ। खोज खबरमा नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य चुनौती लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
9: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
8: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
9: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
8: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
9: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
8: आवेदन फारम शुल्क रु 1,000 लाग्नेछ।
9: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
8: एसईई एसएलसी वा प्राविधिक एसएलसीको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
9: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली सम्पर्क नम्बर 0915602038 98548079 98467786 र 98445439 97।
10: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
11: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरौला रोड, टीकापुर, कैलाली।
14: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
9: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
8: सानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
8: कुलटमा लाग्ने,
9: छटपटी हुने,
8: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
8: टीकापुर अस्पताल, टीकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भूभाग र मध्य प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली पहाड़ी र तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ। आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जानकी गाउँपालिका वडा नम्बर छ जगतपुर स्थित जगतपुर सामुदायिक वन छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 735 उपभोक्ता र 613 घरधुरी आबद्ध भएका छन्। नदी कटानका कारण उक्त वनको क्षेत्रफल भने वर्षेनी घट्दै गइरहेको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट। जानकी गाउँपालिका वडा नम्बर छ जगतपुर स्थित जगतपुर सामुदायिक वन त्यहाँका स्थानीय नागरिकहरूले 2050 सालतिरबाट संरक्षण शुरू गरे। त्यसपछि 2061 सालमा सामुदायिक वनको रूपमा स्थापना भएर अहिलेसम्म सञ्चालन भइरहेको छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 735 उपभोक्ता र 613 घरधुरी आबद्ध भएका छन्। पूर्वमा कर्णाली नदी, पश्चिममा जगतपुर गाउँ, उत्तरमा रानीटप्पा र शिवशक्ति पाटाभर सामुदायिक वन र दक्षिणमा कैलाशेश्वर सामुदायिक वनको 84 किल्लाभित्र जगतपुर सामुदायिक वन अवस्थित छ। यो सामुदायिक वन 3 खण्डमा विभाजित छ। सामुदायिक वनमा खयर, सिसम, सिमल, सिरिस, अस्ना, साल, भेल्लर, हल्डु, सिन्दुरे, हर्रो, कुसुम, असिधा, पीपल, बेल, सागुन, बकाइनो, बेटबाँस लगायतका वन पैदावार रहेका छन्। सामुदायिक वनको मुख्य आमदानीको स्रोत वनमा रहेको खयर रहेको छ भने वनभित्र रहेको बेटबाँसलाई भने सामुदायिक वनले उपयोग गर्न सकिरहेको छैन। त्यसको पनि उपयोग गर्न सकेकोमा सामुदायिक वनको आमदानी बढ्ने देखिन्छ। सामुदायिक वनमा बाघ, बडेल, चित्तल, नीलगाई, खरायो, हरिण, बिरालो, स्याल, बाँदर, कहिलेकाहीँ हात्ती पनि रहने गरेको छ। बाघले वनभित्र रहेका र वन आसपासका गाउँमा पसेर पशु चौपायाहरूलाई खाने गरेको छ भने हात्तीले पनि गाउँ बस्तीमा पसेर स्थानीयलाई त्रसित गर्ने गरेको छ। यसका साथै मयूर, कालिज, वनकुखुरा, सुगा, ढुकुर, तित्रा जस्ता चराचुङ्गीहरू पनि सामुदायिक वनमा पाउने गर्छन्। सामुदायिक वनको मुख्य समस्याका रूपमा कर्णाली नदीको कटान रहेको छ। वनको पूर्वतिर कर्णाली नदी रहेकोले त्यसले वर्षेनी जंगल कटानी गर्दै गइरहेको छ। नदीले कटान गरेर नदीको बीचमा टापु समेत बनेको अवस्था रहेको छ। यसका साथै वनभित्र रहेको वनमार पनि सामुदायिक वनको अर्को प्रमुख समस्याका रूपमा रहेको देखिन्छ। कर्णाली नदीको कटान र वनमारको फैलावटले सामुदायिक वनलाई जोगाउन निकै समस्या भइरहेको सामुदायिक वन उपभोक्ता समूहले बताएको छ। सामुदायिक वनले गर्न सक्ने केही टारजाली लगायतका वन संरक्षणका लागि प्रयासहरू भए पनि नदीमा तटबन्धन गर्न वनमारालाई नष्ट गर्न साह्रै समस्या भइरहेको सामुदायिक वनका अध्यक्ष नीर बहादुर शाहले जानकारी दिनुभयो। वनको हेरविचारका लागि एकजना कार्यालय सचिव र 3 वन हेरालु राखिएका छन्। सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार ठूलो अण्डा रू 515 प्रति क्यारेट र मध्यमको रू 485 कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा रू 485 र मध्यम अण्डा रू 435 कायम गरिएको उहाँले बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको बताउनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
15: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 सामान्य चिकित्सा HA 40 नेत्र विज्ञान OA 40 डिप्लोमा इन फार्मेसी DPF 40 विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
15: भर्ना कार्यक्रम
9: अनलाइन आवेदन फारम वितरण सुरु वैशाख 29 गते देखि
15: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
9: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
15: आवश्यक कागज पत्रहरू
9: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
15: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
9: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
15: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
9: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
15: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर
9: सम्पर्क नम्बर 0969900044 9858700044 9847202740 97642839921 र 9869663520

0: फुका पिए रही था कभी पेंसिल रही था कभी झोले फटा का आज था का कना हो बाबा के ओस्ट बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से नाम था
0: कहाँ से लंग वो तो कहाँ टीकापुर मरलक रट गई यहाँ झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठिन
1: लिया लिया मैं अब भी नहीं जाबू रट गई यहाँ झोला उद्योग में रट गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुर
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ छ नलका मोटर धक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भन्दै सबै कुरा पाउने रहेछ
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
9: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
3: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
11: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। अब पालो जनआवाजको अहिले सरकारी कार्यालयहरू बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सञ्चालन भइरहेका छन्। आजको जनआवाजमा हामीले आज भोलिको सेवा सञ्चालनको अवस्था कस्तो रहेको छ भनी वडा नम्बर 1 सेवा लिन आउनुभएका केही सेवाग्राहीलाई सोधेका छौं।
12: नमस्ते, मेरो नाम कल्पना उपाध्याय हो, टिकापुर कैलाली 1 बस्छु। जस अब आफ्नो डकुमेन्टहरू सबै प्रक्रिया मिलाएपछि हुन्छ, सबभन्दा हामी माथि गल्ती हुन्छ, अब हाम्रो डकुमेन्टहरू पुगा हुँदैन, त्यही भएर हामी आत्तिया हुन्छ। जस्तो पहिलाको भन्दा एकदम सुस्थ तरिकाले भइरहेछ, एकदम राम्रो भइरहेछ, अझ पनि राम्रो होस्। पहिला त उता थियो, सही ठाउँमा आइरहेछ, अहिलेको सरकारले जस एकदम राम्रो गरिरहेछ, अझै राम्रो गरोस्। शिविरमा बसेको मान्छेलाई एउटा अहिले जो उठाउने प्रक्रियाहरू बनाइरहेछ यो सरकारदेखि, अहिले हामी यतिमा दुख छ, हामी जाने कहाँ त्यही छ, अहिले एकदम राम्रो भइरहेछ होइन, अहिले ओडामा पनि एकदम राम्रो छ, खुसी छौ, अझै पनि राम्रो होस्।
13: नमस्ते, मेरो नाम नन्दबहादुर थापा मगर हो, विशाल नगर वार्ड नम्बर 1। ए उता परि जमरा ढिक्तिर पहिले हुँदाखेरि अब त्यहाँभन्दा अलिक यहाँ अलिक राम्रै छ, अलिक सुविस्तै छ, यसमा पनि अलिक छिटै काम भइराखेको छ, सर्दाखेरि अलिक त सुविस्तै भएको छ भनौँ हामीले, अनि चाहिँ ठिकै छ अहिले काम, अब उतातिर भन्दा यहाँ काम अलिक छिटै छरिटो हुन्छ, अनि चाहिँ ठिकै भइरहेको छ।
14: मेरो नाम सीता कुमारी टमाटा हो, म वडा नम्बर 2 राजीपुरमा बस्छु। पहिला भन्दा अहिले धेरै राम्रो छ, पहिला 2-3 बजे काम बन्द गरिहाल्नुहुन्थ्यो कर्मचारीले, अब 5 बजे एकदमै कन्टिन्यू बसिराख्नुहुन्छ, धेरै राम्रो छ, उहाँहरूको नेचर राम्रो छ, काम राम्रो छ, छिटो छिटो गरिदिनु भएको छ, जे होस् लाइनमा उभिनु पर्दैन हामीलाई, पहिला त यति धेरै लाइन हुन्थ्यो, आजकल लाइनै छैन भन्नु, गरिदिनुहुन्छ जति सक्दो छिटो गरिदिनुहुन्छ, स्वभाव राम्रो छ, सोध्नुहुन्छ राम्रोसँग, यताउता जान पहिलाको जति गर्नु पर्दैन, सबै उहाँहरूले गरिदिनुहुन्छ, हामी दुई दिन भयो आउनु लागेका, जे होस् हाम्रो काम फटाफट भइगयो छिटो छिटो, पहिला जे बालन सरकारले नियम निकाल्नु भएको छ एकदम राम्रो गर्नु भएको छ, पहिले छिटो छिटो बन्नुहुन्थ्यो अफिस भने आजकल 5 बजेसम्म हुन्छ, सबैको काम हुन्छ त्यहाँसम्म, पहिलाको त्यति राम्रो पनि हुन्थेन, नेचरमा फरक पर्छ, अब त धेरै राम्रो छ भनौँ, कर्मचारीले धेरै ध्यान दिनुहुन्छ हामी माथि, खुसी छौँ हामी पहिला भन्दा।
12: नमस्ते, मेरो नाम चाहिँ कल्पना भण्डारी, ओडा कार्यालय पहिला भन्दा यता धेरै राम्रो छ, पहिला एकदम लाइन लाग्नु पर्थ्यो अनि भिड हुन्थ्यो घामघाममा, अनि यता हल्का शीतल पनि छ, हरेक कुराहरू यता भिड पनि हुँदैन, धेरै राम्रो छ यता चाहिँ वातावरण पनि राम्रो, अनि खुल्ला ठाउँ उताको भन्दा, अनि आजभोलि कामहरू पनि छिटो सरिदो नै हुन्छ पहिलाको भन्दा चाहिँ राम्रो छ, काम पनि छिटो भइरहेको हुन्छ उतातिर भन्दा, अनि आजभोलि यतातिर धेरै राम्रो छ, पहिला त उता गर्मी हुने लाइन लाग्नु पर्ने अनि एकदम हुन्छ नि भिड हुने, धुलो माटो मेन रोड पनि नजिकै थियो नि त, यतातिर चाहिँ खुल्ला छ अनि बस्ने पनि सजिलो ठाउँ रुखहरू भएको।
11: अब खेल समाचार, टिकापुरमा भएको 2,00,000 रूपियाँ राशिको क्लब स्तरीय महिला फुटबल प्रतियोगिता आयोजक युथ अफ टिकापुर क्लबले जितेको छ। हिजो भएको फाइनल खेलको 27 मिनटमा युथ अफ टिकापुरका खेलाड़ी सजिता स्याङदानले गरेको गोल नै निर्णायक भएको छ। गोल फर्काउन नसकेपछि सैपाल युथ क्लब गोदावरीले उपविजेतामा चित्त बुझाउनु परेको छ। उपाधि जित्न सफल युथ अफ टिकापुरले 2,02,222 रूपियाँ नगद पुरस्कार, ट्रफी, खेलाड़ीहरूले मेडल र प्रमाणपत्र पाउनु भएको छ। उपविजेता सैफाल युथ क्लबले 1,01,111 रूपियाँ नगद पुरस्कार, ट्रफी र खेलाड़ीहरूले मेडल पाउनु भएको छ। 9 टीम सहभागी प्रतियोगिताको फाइनलमा युथ अफ टिकापुर क्लब र सैफाल युथ क्लब गोदावरी फाइनलमा पुगेका थिए। युथ अफ टिकापुरका खेलाड़ी अनुमाझी, उत्कृष्ट खेलाड़ी रोशन खत्री, उत्कृष्ट प्रशिक्षक सुजाता तामाङ, उत्कृष्ट गोल रक्षक प्रतीक्षा मल्ल उत्कृष्ट स्कोरर बन्नु भएको छ। यस्तै सैपाल युथ क्लबका सरिता नाथ उत्कृष्ट डिफेण्डर, अनुराई उत्कृष्ट मिडफिल्डर बन्नु भएको छ। विजयी टीमलाई टिकापुर नगरपालिका वड़ा नम्बर 1 का वड़ा अध्यक्ष मोहन बिका र एन्फाका सदस्य अनिल मल्लले पुरस्कार वितरण गर्नुभयो। टिकापुर नगरपालिका वड़ा नम्बर 1 का वड़ा अध्यक्ष मोहन बिकाले खेलप्रतिको आकर्षण बढ़ाउन क्लबहरू लाग्नुपर्ने बताउँदै विजेता टीम र भर्खरै खुलेर सहयोग जुटाएर प्रतियोगिता सम्पन्न गरेकोमा आयोजक युथ अफ टिकापुर क्लबलाई धन्यवाद दिनुभयो।
15: महिला फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरेको छ। वास्तवमा फुटबल विश्वको एउटा लोकप्रिय खेल पनि हो। यो लोकप्रिय खेलले हामीमा अनुशासन, गतिशीलता, भाइचारा र मेहनती भावनाको संघर्ष गर्न सक्ने भावनाको यसले विकास गर्ने भएका कारणले गर्दा आगामी दिनमा फुटबल खेललाई अझ सशक्त र बलियो बनाउनका निम्ति यस क्षेत्रमा क्रियाशील संस्थाहरू, क्लबहरू लाग्न जरूरी छ भन्ने कुरा मैले महसुस गरेको छु। यो खेलमा विजय हुनका निम्ति यहाँहरू चाहिँ मैदानमा प्रवेश गर्नुभयो। युथ अफ टिकापुर विजेता हुन सफल भयो भने उपविजेता लगायत खेलमा सहभागी हुनुभएकाहरूले अनुभव हासिल गर्नुभएको छ। आगामी दिनमा यहाँहरूले फुटबललाई निरन्तरता दिँदै व्यावसायिक खेलकुदका मार्फत आफूलाई सक्षम बनाउनुहुनेछ। खेलकुदलाई यहाँहरूले अगाडि बढाउन हामी स्थानीय सरकारको तर्फबाट सहकार्य गरेर अगाडि बढ्नेछौँ।
11: यस्तै आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र स्कटल्याण्ड बीच खेल हुँदैछ। किर्तिपुर स्थित त्रिवी विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 बजेबाट शुरू हुनेछ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। स्वास्थ्य सचेतनाका लागि टिकापुर नगरपालिका वडा नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरकार समिति गठन, समितिले स्वास्थ्य सचेतना काम गर्दै। नदी कटान र वनमारो, जगतपुर सामुदायिक वनको मुख्य चुनौती, नदी कटानले सामुदायिक वनको क्षेत्रफल गर्दै। सुदूरपश्चिम सरकारले प्रधानमन्त्रीलाई पठायो 10 बुँदे स्मरण पत्र, अन्नाको उत्पादन घट्यो, मूल्य बढ़्यो। 2,00,000 राशिको महिला फुटबल प्रतियोगिताको विजेता युथ अफ टिकापुर। हवस् त, हालैलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कारणले महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

0: खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: प्रणाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू,
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584 24167।
0: तपाईँको भविष्य निर्माणको एक सहयात्री।
2: सर
3: आऊ आऊ, तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुट्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आएकी।
3: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
2: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
4: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
5: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम को प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 4 गते सोमबार, तदनुसार मे 18 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईको आजको राशिफल, तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि नीति नियम पालनामा विशेष ध्यान दिनुहोला, सम्बन्धहरूमा संवेदनशीलता बढ्नेछ। वृष राशि हुनेहरूको लागि कार्यक्षेत्रमा रोकिएको कामले गति लिनेछ, ज्ञानमा आधारित प्रतिस्पर्धामा अघि रहनेछ। मिथुन राशि हुनेहरूको लागि बोलीचालीमा धैर्यताले आजको दिनको रूपरेखा तयार हुनेछ, हतारमा लिएका निर्णयहरूबाट हानि नोक्सानी बेहोर्नु पर्ला, विचार गर्नुहोला। कर्कट राशि हुनेहरूको लागि नयाँ प्रयोगमा सफलता मिल्नेछ, समाजमा मान प्रतिष्ठा बढ्नेछ। सिंह राशि हुनेहरूको लागि निर्णय लिनुभन्दा अघि

पक्षको कुरा सुन्नुहोला, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा दक्षता बढ्नेछ, राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउनु पर्ला। तुला राशि हुनेहरूको लागि नोकरी वा पेसामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ, नयाँ कार्यको जग बसाउने समय रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि धर्म कर्ममा मन लाग्नेछ, मेहनतको परिश्रमले परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। धनुराशि हुनेहरूको लागि आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ, स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला। मकर राशि हुनेहरूको लागि यात्रा गर्दा अन्जान व्यक्तिमाथि विश्वास नगर्नुहोला, समय अनुरूप चल्नुहोला, नभए पछाडि परिनेछ। कुम्भ राशि हुनेहरूको लागि धैर्य र पराक्रममा वृद्धि हुनेछ, संवेदनशील मामलाहरूमा घर परिवारका सदस्यहरूको सहयोग मिल्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ, दिगो लाभ हुने काम प्रारम्भ गर्न सक्नुहुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो सुदेश जान।

स्वदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 33 बजे सुपरहिट थारू गीतहरू, 37:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 35 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 6:40 बजे मैला बोल्छिन, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छतिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
3: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी मानपुरमा सम्पर्क गर्नुहोस्।
2: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरूषहरूले मदत गर्नुहोस्।
3: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-28-25।

0: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z4 गते समय बिहान 10 बजेदेखि।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z5 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक पेजमा पनि सुनिरहनु भएको छ। जानकी गाउँपालिकासँगको साझेदारीमा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी होमस्टेका कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। पछिल्लो समय नेपालमा होमस्टेको विकास गरिनुपर्छ, यसले नागरिकको जीविकोपार्जनमा सहयोग पुग्छ भन्ने धारणा अगाडि बढ़िरहेको छ। कैलालीको जानकी गाउँपालिकामा पनि 3 वटा स्थानमा होमस्टे सञ्चालन भइरहेका छन्। त्यसको राम्रो व्यवस्थापन कसरी गर्न सकिन्छ भनी गाउँपालिकाले 5 दिने होमस्टे व्यवस्थापन तालिम समेत सञ्चालन गरेको अवस्था छ। आजको कार्यक्रममा हामी यसै होमस्टेका विषयमा कुराकानी गर्नेछौं। कार्यक्रमको शुरूमा सुदूरपश्चिममा होमस्टेको अवस्था कस्तो देखिन्छ भन्ने विषयमा सुदूरपश्चिम होमस्टे घरवास महासंघका अध्यक्ष दिनेश चौधरीसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर। जस्तै तपाईँ अब यो होमस्टे घरवास महासंघको सुदूरपश्चिम अध्यक्ष हुनुहुन्छ, होइन? के छ सुदूरपश्चिममा यो होमस्टेको अवस्था?
2: सुदूरपश्चिम होमस्टेको अवस्था खास गरेर अब अरू प्रदेशको तुलनामा अलि कम छ, तर पहिला भन्दा अलि अहिले चाहिँ सुधार भएको अवस्था छ। सुरु सुरुमा म यो होमस्टेमा आउँदै गर्दा सुदूरपश्चिममा 3 वटा होमस्टे मात्रै चिनिन्थ्यो। जस्तै मानौ हाम्रो भादा होमस्टे, त्यसपछि हजुरको राणा थारू होमस्टे र माझी होमस्टे, अनि यो गुमनाम जस्तै थियो। जब म यो 2079 सालदेखि यसमा आबद्ध भएँ र साथीहरूसँग एक्टिभ हुँदै, साथीहरूसँग छलफल गर्दै, अहिले सुदूरपश्चिम प्रदेशमा नयाँ नयाँ होमस्टे पनि थपिएका छन्। यो सुदूरपश्चिम होमस्टेमा निजी र सामुदायिक गरेर अहिले 32 वटा होमस्टेको संख्या छ भने केही अझै पनि त्योभन्दा राम्रो अहिले चाहिँ सुदूरपश्चिममा भएको छ। जस्तै चिसापानीमा बसेरा होमस्टे छ, टिकापुर यो नजिकै जगतपुर होमस्टे छ, मेरै होमस्टे अहिले नुक्लीपुर होमस्टे छ, विजयशाल होमस्टे छ, र पहाड़तिर होमस्टे पनि केही अहिले राम्रो फड्को मारेको अवस्था सुदूरपश्चिममा छ। खास गरेर सुदूरपश्चिममा पहाड़तिर पनि होमस्टेहरू राम्रै छ। अहिले जस्तै डोटीमा खप्तड होमस्टे, त्यसै गरी दार्चुलामा पनि राम्रै होमस्टे चलेको छ। मलाई चाहिँ यो के लाग्छ भने सुदूरपश्चिममा यो होमस्टे अहिले जुन तरिकाको सरकारले हेर्नुपर्ने दृष्टिकोण छ, त्यो अलिकति फ्राकिलो गर्यो भने आफ्नत्व नगरेर सबैलाई होमस्टे बनाएको भए सायद राम्रै हुन्थ्यो। पहाड़तिर पनि जो चलाउने खालका छन् त्यहाँको नियमन अनुगमन नगरिकनै चाहिँ त्यहाँ बजेट विनियोजन गर्ने या नगर्ने। तराईमा पनि त्यही छ, आउँछन् भाषण गर्छन् तपाईँको ठाउँमा होमस्टे चलाउनु पर्यो भन्छन्, तर त्यसको नियमन अनुगमन के छ त्यस्तो गर्दैनन्, र धेरै ठाउँमा होमस्टेहरू दर्ता भएर पनि नचलेको अवस्था छ। पहाड़मा पनि त्यही मलाई लाग्छ, त्यस्तै छ। हामी यो अध्ययन गर्दै जाँदाखेरि सुदूरपश्चिमको अवस्थामा के छ भने जो होमस्टे चलाउन खोज्दैछन्, जो होमस्टे बनाउन खोज्दैछन्, तिनीहरूको प्रचार प्रसारमा सपोर्ट नगरिदिने या उहाँहरूलाई पाहुना लगेर सपोर्ट नगरिदिने, जस्तै मानव स्थानीय तह, प्रदेश सरकार र कुनै संघ संस्थाले चाहिँ आफूले गर्नुपर्ने काम या व्यवसायिकहरूले सबैजनाले सहयोग गर्यो भने मलाई लाग्छ फड्को मार्ने थियो। तर होमस्टेको हेराई दृष्टिकोण अलि उहाँहरूप्रति फरक छ। यो होमस्टे त होमस्टे नै हो कि के हो जस्तो पनि उहाँहरूले मान्छन्, र जुन किसिमको बजेट विनियोजन गर्नुपर्ने त्यो पनि भएको छैन, र उहाँहरूले त्यो नगरिदिए बापत पनि उहाँहरूले जुन किसिमको खाजा नास्ता तपाईँहरूलाई के सपोर्ट गर्न सक्छौ, उहाँहरूलाई एउटा कार्यक्रम लगिदिएर ल तपाईँको हामी ठाउँमा गएर एउटा कार्यक्रम गर्दैछौ, तपाईँहरूको आय स्रोत त बढ्छ भन्नुपर्ने ठाउँमा उहाँहरूले हा यस्तै हो यो होमस्टे त के हो के हो भन्ने चाहिँ गरेको कारणले चाहिँ होमस्टे फड्को नमारेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ। म 3 वर्ष यो आफ्नो कार्यकालमा आउँदै गर्दा र आफ्नो होमस्टे चलाउँदै गर्दा मैले चाहिँ त्यस्तो पाएको छु। र जुन किसिमको संरचनाको कुरा छ, हामी चाहिँ 4 वटा शीर्षकलाई 4 वटा अभियानलाई चाहिँ विशेष फोकस गरेको छ होमस्टेमा। जस्तै कृषि, पहिलो सुरुमा त हामी रैथाने बाली, त्यहाँको परम्परागत बाली के छ त्यसको संरक्षण गरेर पाहुनालाई दिने। त्यसै गरी प्रकृतिको कुरा, प्रकृतिलाई संरक्षण गर्दै हामी चाहिँ प्रकृतिभित्र रहेका जैविक विविधताहरूको कुराहरूलाई चाहिँ हामी पाहुना माझमा पर्यटकहरूलाई देखाउने। त्यसै गरी हामी संस्कृति, आफ्नो सांस्कृतिक कुराहरूलाई संरक्षण गर्दै पाहुनाहरूलाई देखाउने। त्यसै गरी त्यहाँको खाना र पहिचान, विभिन्न कलात्मक कुराहरू, त्यस्ता कुराहरूको संरक्षण गर्दै हामी चाहिँ देखाउनु पर्छ भन्ने चाहिँ अभियानका साथ यो होमस्टे सञ्चालनमा हामी होमस्टे महासंघबाटै चाहिँ सबै होमस्टेलाई त्यो किसिमको संरक्षण गर्न सक्यौँ भने हामी चाहिँ पक्कै होमस्टे चाहिँ फड्को मार्छौ भन्ने कुरा छ। तर त्यति हुँदाहुँदै पनि जुन किसिमको बनाउनु पर्ने संरचना छ सरकारले, जस्तै मानव एउटा संग्रहालय बनाउनु पर्यो भने जुन संग्रहालय जुन ठाउँमा होमस्टे छ, होमस्टेसँग टच गर्दै त्यहाँको दैनिक जीवनसँग जोडिँदै के आवश्यकता छ र संस्कृतिलाई जोडिँदै गर्दा संग्रहालय बनाउँदै गर्दा चाहिँ त्यहाँका पाहुनाहरूलाई आउने ठाउँ हुँदाहुँदै जुन ठाउँमा होमस्टे छैन, जुन ठाउँमा त्यहाँको मान्छेलाई अनुभूति छैन कि संस्कृतिको संरक्षण गर्नुपर्छ, त्यसै ठाउँमा गएर संग्रहालय बनाइदिन्छन्। त्यस्तो धेरै छ। सुदूरपश्चिममा डाटा संकलन गर्दै जाने हो भने त्यस्ता किसिमका संरचनाहरू धेरै बनेका छन्, तर जुन ठाउँमा होमस्टे छ त्यो ठाउँमा चाहिँ केही पनि छैन। र त्यसकारणले यो होमस्टे पनि मलाई अगाडि नबढेको जस्तो पनि लाग्छ। तर त्यस्तो गरिदियो भने जस्तै मानव सुदूरपश्चिम सरकारले अहिले विभिन्न ठाउँमा चाहिँ त्यस्तो खालको संरचना बनाउँदैछ, मानव संग्रहालय बनाउँदैछ या देवथान बनाउँदैछ या मठ मन्दिर बनाउँदैछ, त्यस्तो जुन ठाउँमा होमस्टे ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ नगरेर अन्तै चाहिँ गरिदिँदै रहेको अवस्था छ। र एकदमै सानो सोचको योजनाहरू चाहिँ सञ्चालन गरेको कारणले होमस्टेहरू सञ्चालनको अवस्थामा कठिनाई भएको जस्तो महसुस हामीलाई भएको छ। मानव सुदूरपश्चिम प्रदेशमा एकीकृत योजना, ठूलो योजना बनाएर एउटा ठाउँमा त्यहाँको दैनिक जीवनसँग, उहाँहरूको आर्थिक समृद्धिसँग जोड्नुपर्ने ठाउँमा चाहिँ 5-10 लाखको मन्दिरहरू निर्माण गरिदिने, त्यो त एउटा वडाले बनाउने संरचनाहरू चाहिँ सरकारले बनाइदिँदै गर्दाखेरि त्यस्तो ठाउँको हामीले चाहिँ दैनिक यो भित्र्याउनु पर्ने पर्यटकहरूको संख्या चाहिँ कम हुँदै गएको जस्तै महसुस भएको छ। यस्तै हेर्दै जाने हो भने सबैको समन्वय, सबैको सहकार्य, वडादेखि प्रदेश सँगसँग चाहिँ समन्वय सहकार्य हुँदै गयो भने पक्कै पनि सुदूरपश्चिममा चाहिँ होमस्टे फड्को मार्नेछ। र हामीलाई लाग्छ हामीले घसघसाउँदै गर्दा जुन दिनदेखि हामी चाहिँ होमस्टे महासंघको गठन भएको छ त्यो दिनदेखि घसघसाउँदै अहिले सुदूरपश्चिममा पनि होमस्टे छ है भन्नेसम्म हामीले सरकारलाई पुर्याएको छौँ। सरकारले सुन्दै गर्दाखेरि केही होमस्टेमा बजेट पनि हालेको छ र विगत 2 वर्षदेखि गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा चाहिँ होमस्टे सुदूरपश्चिम होमस्टे मेला भनेर चाहिँ बजेट विनियोजन गरेको छ र पहिलो वर्ष हामीले चाहिँ भादामा एकदमै भव्य र सभ्य रूपमा सम्पन्न गरेका छौँ र यो वर्षको पनि अब हामी जेठ मसान्त भित्रै चाहिँ त्यो मेला पनि सञ्चालन गर्ने तयारीमा छौँ। त्यो मेला गर्दै गर्दाखेरि सुदूरपश्चिममा एक किसिमको होमस्टे छ है भन्ने कुराहरू चाहिँ धेरैलाई थाहा हुन्छ, त्यसको प्रचार गर्नको निम्ति हामी चाहिँ लागि परेका छौँ र सरकारलाई पनि घसघसाउने क्रम जारी नै छ। यो वर्ष पनि हामीले चाहिँ सरकारलाई ती कुराहरू, अघि मैले भनेका कुराहरू चाहिँ ठूलो संरचनामा चाहिँ निर्माण गरिदिनु पर्यो, होमस्टे मैत्री बनाइदिनु पर्यो भन्ने कुराहरू चाहिँ हामीले गरिराखेको अवस्था छ।
1: होमस्टे जो हजुरले चाहिँ अब भन्नुभयो, विशेष गरी सरकारले चाहिँ अलिक सपोर्ट गरेको भए राम्रो हुन्थ्यो भन्ने छ होइन। जानकी गाउँपालिकामा पनि जगतपुर, बकलौवा र अमौरी विभिन्न क्षेत्रमा चाहिँ होमस्टे सञ्चालन गर्नुपर्छ भन्ने यहाँका नागरिकहरू पनि लागिरहेको अवस्था छ। यहाँको यो अवस्था कस्तो देख्नु भएको छ?
2: यो जानकी गाउँपालिका जुन किसिमको पालिका पनि लागेको छ एकदमै खुसी महसुस भएको छ हामीलाई। जुन स्थानीय तहले गर्नुपर्ने नै त्यही हो, उहाँहरूले एकदम राम्रोसँग गर्यो भने जगतपुर, अमौरी र बकलौवा चाहिँ एकदमै पाहुनाको आगमन हुने ठाउँ जस्तो पनि लाग्छ। पालिकाले जुन किसिमको खाना जुन निर्णय गरेको छ कि हाम्रो यो खानाहरू चाहिँ बाहिरको नल्याउने र हामीले जे हाम्रो समुदायमा पाक्छ त्यो समुदायका खानाहरू चाहिँ हाम्रो खाजा नास्ता हुनेछ भन्ने कुराहरू निर्णय गरेको छ, त्यो एकदमै सराहनीय छ। र त्यो सँगै हामीले चाहिँ के उहाँलाई आग्रह गर्न चाहन्छौँ भने ती खाजा नास्ताहरू पनि होमस्टेबाटै अर्डर गरिदियो भने उहाँहरूको आर्थिक समृद्धिसँग जोडिने थियो। उहाँहरूको ठाउँमा जुन किसिमको संरचना बनाउनु पर्ने, उहाँहरूले संरचना बनाउँदै गर्दाखेरि त्यस्ता ठाउँहरूमा चाहिँ हाम्रो संग्रहालयदेखि लिएर त्यसका प्रकृतिका कुराहरू, त्यहाँ चाहिँ हाम्रो जस्तै मानव जंगलको मा वृक्षारोपण गर्नु पर्यो भने एकै खालका चाहिँ जडीबुटीहरूका बिरुवाहरू रोप्यो भने ती हेर्नलाई पनि पाहुनाहरू आउँथे र त्यहाँ संस्कृतिका कुराहरू, संस्कृति संरक्षण गरेकै छन्। र अब होमस्टे विशेष उहाँहरूले चाहिँ संरक्षणमा लाग्नुभयो भने पक्कै पनि यो ठाउँको होमस्टेको विकास हुन्छ भन्ने कुराहरू आशा लिएको छौँ।
1: हामी कुराकानीको लगभग अन्त्यतिर पुग्दैछु। कुराकानी गर्दा गर्दै मैले सोध्न छुटेको, तपाईँले भन्न छुटेको केही छ?
2: एकदमै भन्नै पर्ने, मैले चाहिँ के भन्नुपर्छ भने सुदूरपश्चिमभरिका यो स्थानीय पालिकाहरू, प्रदेश सरकार या संघ संस्था या कुनै व्यापारी दाजुभाइ दिदी बहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने यो होमस्टे भनेको समुदाय स्तरमा गरिने एउटा व्यवसाय हो। यो व्यवसायलाई अगाडि बढाउनको लागि र यसलाई चिनाउनको लागि तपाईँहरूले त्यस ठाउँमा गएर सल्लाह सुझाव दिइदिने, त्यहाँ गएर एक छाक खानदानी समुदायकै आर्थिक समृद्धि हुन्छ। हामीले सुदूरपश्चिम होमस्टे जति पनि होमस्टे सामुदायिकहरू होमस्टेहरू छ त्यसमा जुन यो सामुदायिक होमस्टे निजी होमस्टेमा चाहिँ के आग्रह गरेका छौँ भने हामीले कारोबारको 10% तपाईँहरूले समुदाय स्तरको होमस्टेमा 100 रुपियाँको खाना खाँदानी त्यो होमस्टेको खातामा चाहिँ 10 रुपियाँ चाहिँ जान्छ। त्यो 10 रुपियाँले चाहिँ के भनेका छौँ भने हामीले चाहिँ प्रकृति, संस्कृति र कृषिमा उहाँहरूले लगानी लगाउनु पर्ने। त्यसो भएको हुँदाले एक त आफै पनि होमस्टे त्यसो 100 रुपियाँको खाना खानै गर्दाखेरि 10 रुपियाँ त्यहाँको स्थानीय या होमस्टे या जंगलमा चाहिँ विकास हुने थियो। त्यसो भएको हुनाले तपाईँहरूले गर्नुपर्ने सामूहिक स्टे गर्नुपर्ने कुराहरू चाहिँ होमस्टेमा गएर गरिदिनु भयो भने, होमस्टेमा कारोबार गराइदिनु भयो भने त्यस्तो खालको विकासहरू पनि हुनेछ। र त्यसै कारणले तपाईँहरूले जुनसुकै सभा गोष्ठी सम्मेलन तालिम या तपाईँहरूले पारिवारिक घुमफिर गर्न जानुपर्ने अवस्था भयो भने हजुरहरूले होमस्टेमै गएर बसिदिनुहोस्, खाइदिनुहोस् र त्यहाँका भएका राम्रा कुराहरूलाई लिदिनुहोस्, नराम्रा कुराहरू सल्लाहको रूपमा दिदिनुहोस् भन्ने कुरा आग्रह गर्न चाहन्छु।
1: कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: हजुरले जुन कुरा राख्न दिनुभयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
0: सुदूरपश्चिम होमस्टे घरवास महासंघका अध्यक्ष दिनेश चौधरीका कुरा सुनिसकेपछि फेरि पनि होमस्टेकै कुरा गर्छौं। यसभन्दा अगाडि हामीले सुदूरपश्चिमको होमस्टेका विषयमा कुराकानी गर्यौं भने अब हामी नेपालमा होमस्टेको अवस्था कस्तो रहेको देखिन्छ भन्ने विषयमा कुराकानी गर्छौं। यस विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ होमस्टे घरवास महासंघका केन्द्रीय महासचिव कृष्णलाल चौधरी। कार्यक्रम हाम्रो जानकीमा यहाँलाई हार्दिक स्वागत छ।
3: धन्यवाद।
1: तपाईँ त होमस्टेको अभियन्ता भन्ने पनि हुन्छ, के हो यो होमस्टे, यसको बारेमा चाहिँ प्रश्न पारिदिनु।
3: यो होमस्टे भनेको खास गरी समुदाय विशेष, जस्तो कुन समुदायको चाहिँ बसोबास छ होइन, त्यो समुदाय विशेष स्थानमा चाहिँ आन्तरिक र बाह्य पाहुनाहरूलाई चाहिँ खाना बास लगायत त्यस क्षेत्रका विभिन्न एक्टिभिटीहरूमा चाहिँ सहभागी बनाउँदै समुदायमा चाहिँ ग्रामीण पर्यटनको एउटा महत्वपूर्ण माध्यम हो। र यो होमस्टे भनेको समुदायको एउटा जीवन हो। जसरी हामीले चाहिँ 365 दिनमा हाम्रा विभिन्न गतिविधिहरू चाहिँ हामीले गरिरहेका हुन्छौँ होइन, ती विभिन्न खालका गतिविधिहरूको चाहिँ अध्ययन अवलोकन गर्न, त्यस गतिविधिमा रमाउनका लागि चाहिँ पाहुनाहरू आउनुहुन्छ। ती पाहुनाहरूलाई चाहिँ हामीले सुरक्षित बासको, रैथानी खानाको व्यवस्थापन गर्छौं र हाम्रो चाहिँ व्यवस्थापन लागत अनुसारको चाहिँ निश्चित हामीसँग शुल्क लिन्छौं र शुल्क सहितको बास र खानाको व्यवस्थापन गर्ने सेवा नै होमस्टे हो।
1: जस्तै नेपालको सन्दर्भमा के छ अवस्था?
3: नेपालको सन्दर्भमा चाहिँ यो अहिले विश्वमै एउटा नमूना, होमस्टे चाहिँ नमूना नै हो विश्वकै लागि। जसरी हामीले 67मा शुभारम्भ गर्यौं होइन विधिवत रूपमा नेपालमा होमस्टे, र यो झनै झनै एक दशकको समय अवधिमा चाहिँ 77 जिल्लामा झनै 1500 गाउँहरूमा चाहिँ होमस्टे सञ्चालन छन्। र यसरी हेर्दाखेरि चाहिँ अहिले चाहिँ यो गाउँ पर्यटन मार्फत चाहिँ आर्थिक समृद्धि गर्ने, रोजगार र स्वरोजगारको सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम चाहिँ होमस्टे बनेको छ, जसले चाहिँ विश्वमै एउटा चकित बनाउने चाहिँ के छ भन्दा होमस्टेले पनि गाउँ पर्यटन अर्थात गाउँमा चाहिँ एउटा आय आर्जनको माध्यम बन्न सक्छ, समृद्धि बन्न सक्छ भन्ने चाहिँ उदाहरण बनेको छ।
1: सञ्चालन त भयो, अहिले त्यसको रिजल्ट के देखिन्छ?
3: यसको रिजल्ट चाहिँ अहिले जस्तो यो सुरु सुरुमा चाहिँ यसलाई समुदायले पनि अपनत्व लिन सक्ने अवस्था थिएन होइन, अहिले पनि नेपालका लागि नयाँ व्यवसाय पनि हो, नयाँ कन्सेप्ट पनि हो। तर पछिल्लो समय चाहिँ अहिले हेर्ने हो भने प्रदेश पालिका संघले पनि अब चाहिँ गाउँ क्षेत्रमा चाहिँ समृद्धि ल्याउनका लागि र पर्यटन मैत्री वातावरणको सिर्जना गर्नका लागि होमस्टे नै एउटा अन्तिम विकल्प हो भन्ने हिसाबले अहिले चाहिँ राज्यले पनि अपनत्व लिएको छ। राज्यले पनि विभिन्न ट्रेनिङहरूको व्यवस्थापन गर्ने, पूर्वाधारका विकासहरू गर्ने होइन, जस्तो बाटोघाटो बिजुली पानी लगायत त्यस क्षेत्रमा चाहिँ कम्युनिटी हलको व्यवस्थापन गरिदिनेदेखि लिएर विभिन्न खालका समुदायहरूमा चाहिँ त्यहाँ चाहिँ बसोबासको लागि घर समेत बनाइदिने गरी चाहिँ व्यवस्थापन गरेको छ, जसले गर्दाखेरि चाहिँ अहिले हरेक हिसाबले स्वास्थ्य शिक्षा रोजगारका हिसाबले पनि यो इन्टर चाहिँ कनेक्टेड हुन्छ होइन। जस्तो एक ठाउँमा चाहिँ एउटा गाउँमा मानव होमस्टे बन्यो भने त्यससँग रिलेटेड चाहिँ साना साना साना लघु उद्यमहरूको पनि यो माओ उद्यमको रूपमा चाहिँ मानिने हुँदाखेरि एउटा होमस्टे बनाउँदा गाउँभरिका चाहिँ विभिन्न व्यक्तिहरूले पनि डाइरेक्ट र इनडाइरेक्ट रूपमा त्यसमा रोजगार र स्वरोजगारको सिर्जना हुने हुँदाखेरि अहिले चाहिँ यो पछिल्लो समय होमस्टे बनाउनु पर्छ यदि रोजगार गर्ने हो भने, विकास गर्ने हो भने त्यस क्षेत्रको भन्ने हिसाबले अहिले चाहिँ हरेक गाउँमा कम्तीमा पनि एउटा पालिकामा एउटा होमस्टे हुनुपर्छ र एउटा पालिकामा एउटा चाहिँ होमस्टे नै शाखा बनाउनु पर्छ या होमस्टे हेर्नका लागि एकजना कर्मचारी खटाउनु पर्छ भन्ने हिसाबले सुरुवात पनि भएको छ होइन। धेरै ठाउँहरूमा जस्तो होमस्टे शाखा नै चाहिँ राखेर होमस्टे व्यवस्थापन गर्ने, त्यसको प्रवर्धन गर्ने, त्यसमा चाहिँ विभिन्न हिसाबले लगानी गर्ने लगायतका कामहरू भएको पनि देखिन्छन्, जसले गर्दाखेरि हामी चाहिँ अहिले हाम्रो होमस्टे महासंघ छ जहाँ चाहिँ हामीले नेपालमा भएका निजी र सामुदायिक होमस्टेहरूको चाहिँ क्षमता अभिवृद्धि गर्ने र होमस्टेसँग सम्बन्धित चाहिँ विभिन्न विषयहरूमा वकालत गर्ने र विभिन्न नयाँ ठाउँहरूमा चाहिँ होमस्टे प्रवर्धनका लागि निर्माणका लागि चाहिँ अध्ययन अन्वेषण गर्ने लगायतका कामहरू हामीले पनि हाम्रो तर्फबाट गरिरहेको अवस्था छ र सबै नेपालभरिका होमस्टेहरूको चाहिँ यसको मापदण्डका कुराहरू अनि यसको खानपान बसाई भयो रहन सहनहरू भयो अनि स्वागत सत्कारका कुराहरूमा कतिपय कुरामा चाहिँ एकरूपता ल्याउने कुराहरूमा पनि हामीले यसमा पहल गरिरहेको अवस्था छ र समग्रमा हेर्ने हो भने नेपालको एउटा चाहिँ रोजगारी सिर्जना गर्ने माध्यम चाहिँ होमस्टे बन्न सफल भएको छ।
1: जस्तै अब अहिले तपाईँले नै भन्नुभयो विशेष गरी भनेको स्थानीय सरकार अब सबै ठाउँमा छ 77 जिल्लाहरूमा अब तिनीहरूको त्यहाँभित्र बच्चा विभिन्न स्वास्थ्य कृषि शिक्षा लगायतका शाखाहरू जो छन् त्यस्तै शाखा हुनुपर्छ भनेर जो वकालत गरिरहनु भएको छ होइन यसमा चाहिँ कस्तो देखिन्छ पालिकाहरूको अवस्था त्यही स्थानीय सरकारहरूको तपाईँ त यो महासंघको महासचिव पनि हुनुहुन्छ होइन त्यहाँ यसरी जाँदै गर्दाखेरि के छ अभ्यास उनीहरूको उनीहरूले के सोच्छन् के भन्दछन्।
3: अब समग्रमा हेर्ने हो भने अहिले चाहिँ हरेक पालिकाहरूमा होमस्टेका बारेमा होमस्टेको अवधारणाका बारेमा बुझाउन सकेको त छैन होइन र तैपनि धेरै जसो ठाउँहरूमा अहिले चाहिँ होमस्टेको बारेमा बुझ्न खोज्ने होइन त्यहाँका लिडरहरूले त्यसपछि गएर समुदाय आफैले पनि आफ्नै पहलमा पनि होमस्टेहरू सञ्चालन गर्नुपर्छ है भन्ने हिसाबले लागिरहेको अवस्था पनि छ र पालिकाहरूमा चाहिँ जस्तो एकभन्दा धेरै गाउँहरूमा होमस्टे भएको क्षेत्रमा चाहिँ जस्तो सुरुवात भएको अवस्था छ जस्तो पर्यटन शाखाभित्रको एउटा चाहिँ होमस्टे पनि हुने गरी या होमस्टे शाखा भनेर पनि राखिएको अवस्था छ होइन तर यो आजको भोलि नै चाहिँ सम्भव छैन तर पनि केही समय पश्चात चाहिँ होमस्टे शाखा बनाएर होमस्टेलाई नै प्रवर्धन गर्ने गरी छुट्टै यसको शाखा पनि आवश्यक छ भन्ने हामीले महसुस गरेका छौँ र त्यसै सन्दर्भमा हामीले चाहिँ लबिङ गरिरहेको अवस्था पनि छ।
1: जस्तै अब तपाईँले भन्नुभयो दुई किसिमको एउटा सामुदायिक र एउटा व्यक्तिगत होमस्टे यो दुईटा प्याटर्न कसरी सञ्चालन छ।
3: यो एउटा चाहिँ सामुदायिक होमस्टे 5 घरभन्दा धेरै व्यक्तिहरूको सामूहिक रूपमा दर्ता नवीकरण गर्ने सामूहिक रूपमा त्यसको लेखाजोखा राख्ने र सामूहिक रूपमा चाहिँ पाहुनाहरूलाई बाँडफाँड गर्ने होइन सामूहिक रूपमा सम्पूर्ण व्यवस्थापकीय कामहरू अगाडि बढाउने हिसाबले चाहिँ सामुदायिक होमस्टे सञ्चालन भइरहेको हुन्छ भने अर्को चाहिँ एउटा व्यक्तिले चाहिँ सिंगल व्यक्तिले भनौँ न एक व्यक्तिले चाहिँ दर्ता गर्ने त्यसलाई सञ्चालन गर्ने गरी व्यक्तिले चाहिँ सञ्चालन गरेको एउटा व्यक्तिगत होमस्टे भयो भने सामूहिक रूपमा 5 घरभन्दा धेरै व्यक्तिहरूले सामूहिक रूपमा चाहिँ सञ्चालन गर्ने होमस्टे चाहिँ सामूहिक होमस्टे भयो।
1: दुई प्रकारको नेपालमा अहिले पनि विद्यमान छ।
3: अहिले पनि विद्यमान छ।
1: अनि अब तपाईँ र होमस्टे
3: म र होमस्टे यो एक अर्काको परिपूरक हो र होमस्टे भनेको मेरो जीवन हो भन्ने हिसाबले बुझिरहेको छु मैले। जहाँ होमस्टे छ त्यहाँ जीवन छ त्यसैले चाहिँ म भन्नु नै होमस्टे हो होमस्टे भन्नु नै म हो भन्ने लाग्छ। मैले व्यक्तिगत रूपमा भन्दाखेरि मैले चाहिँ हामीले भनौँ न गाबरमा चाहिँ गाबर भ्याली होमस्टे 2070 होमस्टे सुरुवात गर्यौं र यो एक दशकमा आइरहँदाखेरि हामीले चाहिँ हाम्रो सिकाइहरू अन्यत्र पनि यो सेयरिङ गर्नुपर्छ भन्ने हिसाबले विभिन्न क्षेत्रहरूमा हामीले होमस्टेहरूको ट्रेनिङहरूमा जान्छौँ हाम्रा अनुभवहरू हाम्रा सिकाइहरू सेयरिङ गर्छौँ होइन हाम्रा चाहिँ अनुभवहरू यसरी चाहिँ सञ्चालन गर्न सकिँदो रहेछ भन्ने कुराहरू दिन्छौँ प्र्याक्टिकल्ली होइन जस जहाँ चाहिँ प्रकृति संस्कृति र कृषिका कुराहरू जो चाहिँ अहिले यो आधुनिकीकरणले गर्दाखेरि हाम्रा चाहिँ समुदाय विशेष ज्ञान सिप र प्रविधिहरू सबै मासिँदै गए होइन र यी चाहिँ ज्ञान सिप प्रविधिमा आधारित चाहिँ हाम्रा चाहिँ प्रकृति संस्कृति र कृषिका विषयवस्तुहरू लोभ हुँदै गए जसले गर्दाखेरि अहिले हाम्रो जीवन नै धरापमा छ। त्यसकारण चाहिँ हामी जिउनका लागि हाम्रो संस्कृति पनि चाहियो प्रकृति पनि चाहियो कृषि पनि चाहियो र यसलाई प्रवर्धन गर्ने संरक्षण गर्ने र यस मार्फत आय आर्जन गर्ने एउटा माध्यम चाहिँ होमस्टे हुन सक्छ भन्ने हिसाबले हामीले चाहिँ होमस्टेमा यी तीनवटा कम्पोनेन्टलाई चाहिँ विशेष गरी प्राथमिकता साथ चाहिँ अगाडि बढाउँछौँ र जसलाई चाहिँ हामीले सेल पनि गर्छौँ त्यसैले सेभ द कल्चर सेल द कल्चरको एउटा अभियान
1: कुराकानी गर्दा गर्दै हामी अन्त्य अन्त्यतिर पुग्दैछौँ। अन्त्यमा मैले सोध्न छुटेको तपाईँले भन्न छुटेको के छ।
3: अब यो गाउँ पर्यटनको एउटा माध्यम होमस्टे हो यहाँहरूले चाहिँ जहाँ चाहिँ कलेजहरूमा क्याम्पसहरूमा विश्वविद्यालयमा अध्ययन गर्न नपाएका विविध विषयहरू छन् जसलाई चाहिँ यो हाम्रा होमस्टेहरूमा आएर अध्ययन गर्न सक्नुहुन्छ सिकाइको रूपमा चाहिँ हाम्रो होमस्टेहरू सिकाइ केन्द्रको रूपमा स्थापित भएको हुँदाखेरि यो चाहिँ बास र खानाको लागि मात्रै नभएर हाम्रो जीवन जिउनका लागि विभिन्न आधारहरू सिक्ने एउटा माध्यम पनि भएको हुँदाखेरि होमस्टे चाहिँ ओपन युनिभर्सिटी हो। यहाँहरूको एकपल्ट भ्रमणका लागि म हार्दिक अनुरोध गर्दछु।
1: व्यस्त समयका बावजुद पनि कार्यक्रमका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
3: यहाँलाई पनि धन्यवाद छ मेरा कुरा राख्ने मौका दिनुभयो।
0: होमस्टे घरवास महासंघका केन्द्रीय महासचिव कृष्णलाल चौधरी संघको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
4: सार्वजनिक समय कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
5: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। नमस्कार।

0: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
2: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: यो माटो प्यारो छ, यो बाटो प्यारो छ।
5: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वाल से टिकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मारा बेरमे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली। फोन नंबर 0915600095 ओ मोबाइल नंबर 9848423359।
6: ए बा आई गई क्या आज तो पहिला नौकरी को पहिला महीना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर र मानिसलाई असर गर्छ।
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
2: बिस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
4: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
2: मई नहीं जाए वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
4: उहे मारे तो तू ही वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए
2: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहू तब तो मैं अब भी जाए
5: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खटिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर फोन नम्बर 9860071024 ओ 9806477417।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
2: उहे मारे तो तू ही वहाँ पठाई दो। यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाइं।
4: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बु से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नम्बर 9860071024 ओ 9046477417।
5: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
6: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
6: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
6: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
6: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
6: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
6: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
7: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
7: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
7: महिलाका समस्या, गायनोलोजीका समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
7: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
7: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
3: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
1: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कर्ण पछाडी फोन नम्बर 98-648-36-213।
5: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना दाग देख पर्लसे हात गरा झमझम गर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठ रोग हुइसेक्ठा।
6: कुष्ठ रोग महिला व पुरुष जेहिफे लागसेक्ठा। कुष्ठ रोग शंका लग्केकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
5: महिला उग्र अस्पताल सम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घर पुरुष उग्र मद्दत गरी।
6: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल आईएनएफ नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
7: के भएको म छोरीलाई भुकेर आएको छौ त?
8: हेर्नुहोस् न काका, छोरी फुल्टिन बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
7: सर्पले टोकेको विषको उपचार गर्दा त
8: सर्पदंश उपचार केन्द्रमै लैजानु पर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
7: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
8: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
7: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
8: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश तयार भएर छिट्टो बाहिर आउ त।
9: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिका को कार्यालय दुर्गौली कैलाली।
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: खोज खबरमा एकरी विश्राम विश्राम पाछ फेरि एबिसिनतिर सामुदायिक रेडियो टिकापुर एफएम
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना सामान्य चिकित्सा एचए 40 जना नेत्र विज्ञान ओए 40 जना डिप्लोमा इन फार्मेसी डीपीएस 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: एसईई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
1: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
2: सम्पर्क नम्बर 0999900044 98578004 98487-20247 97642-83921 र 98659-63520
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849588008।
5: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
5: फराकिला कक्षाहरू
6: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
5: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
6: खेलकुद सुविधा
5: कम्प्युटर शिक्षा
6: स्वच्छ पिउने पानी
5: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
6: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98584-24167।
5: तपाईको भविष्य निर्माणको एक सहयात्री
7: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा भिडियो एक्सरे सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 4 गते समय बिहान 10 बजेदेखि
4: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 जेठ 5 गते समय बिहान 10 बजेदेखि
7: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 जेठ 6 गते समय बिहान 10 बजेदेखि
4: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि
7: एकतानगर कार्य समितिको भवन वडा नम्बर

0: एसईई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213 इमेल ocmcticapur@gmail.com।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ के पाउँछ त्यहाँ?
2: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
3: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
4: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
1: भनेदेखि सबै कुरा पाउने रहेछ।
5: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
5: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-4857-1828।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: ससानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगइजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन माथि गयो।
3: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
4: भर्ना कार्यक्रम
5: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
4: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
5: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याइ शिक्षालयमा भर्न सकिनेछ।
4: आवश्यक कागज पत्रहरू
5: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
4: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
5: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
4: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
5: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
4: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
5: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 97642830921 र 9659663520।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: सानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल, टीकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: तपसिल प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
1: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
0: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858 41 67 र 091 5 61 411।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
0: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
0: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
0: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
0: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
0: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बेहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
3: ए, पक्रो त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट?
3: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला।
9: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सीतापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: वाह क्या खेल खेल्छ नियति कस्तो जिन्दगीले थाना दि उसैलाई सजाय दिन्छ जिन्दगीले आफ्नै बसमा छैन आफ्नै जिन्दगीको कथा घटाउँदै मेटाउँदै ठोक्याउँदै चोर दिन्छ जिन्दगी
1: रमा के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि
0: ए हो र श्याम यो त कस्तो राम्रो कुरा
1: त्यति मात्र हो र रमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा स्वास्थ्य रोजगारी सार्वजनिक भौतिक पूर्वाधार यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि
0: ओहो उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ
1: हो नि अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ
0: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि
1: सोरै आन सत्य भन्यो
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन् उहाँहरूसँग फरक क्षमता हुन्छ
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश
4: आइकै क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: ठिक गरिबा आफैबाट सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसारे भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे

0: यस ई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
1: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
0: नगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
0: एकनगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
1: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
1: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
4: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना: जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
5: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584-89213, इमेल ocmctikapur@gmail.com।
8: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98648 36213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गादेव कोटाको नमस्कार। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट स्वास्थ्य सचेतनाका लागि टीकापुर नगरपालिका वार्ड नम्बर 8 का टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन। समितिले स्वास्थ्य सचेतनाका काम गर्दै एमालेद्वारा टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण। नदी कटान र वनमारो जगतपुर सामुदायिक वनको मुख्य चुनौती। नदी कटानले सामुदायिक वनको क्षेत्रफल गर्दै र 2 लाख राशिको महिला फुटबल प्रतियोगिताको विजेता युथ अफ टीकापुर। खोज खबर अब विस्तारमा। कैलालीको टीकापुर नगरपालिका 8 स्थित धनसेपुर स्वास्थ्य चौकीले समुदायमा स्वास्थ्य सचेतना जगाउनका लागि टोल टोलमा स्वास्थ्य सरोकार समिति गठन गरेको छ। ओडामा रहेका 17 टोल विकास संस्थामा 17 सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतनाका काम भइरहेका छन्। यसका साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन भएको छ। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले रूपान्तरणकारी विकासका लागि अनुरोध गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण पत्र पठाएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री शाहलाई स्मरण पत्र पठाउनु भएको हो। मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा क्षेत्रगत रणनीतिक योजना तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दै पर्याप्त लगानी सुनिश्चित गरी सुदूरपश्चिमको विकास र समृद्धिको यात्रामा अभिभावकीय भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको छ। टीकापुर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। नेकपा एमाले नगर कमिटी टीकापुरले 33 मदन आश्रित स्मृति दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो। मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले विभिन्न कार्यक्रमहरू गर्ने गरेको र सोही अनुसार टीकापुर नगर कमिटिले टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको टीकापुर नगर इन्चार्ज तपेन्द्र बहादुर रावले बताउनुभयो। मध्याह खबरमा एकैछिनको विश्राम। विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969900044, 9858700044, 9847202740, 9762823921 र 9669963520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिका को कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी

पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शुभचिन्तक इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करूणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर जानकी गाउँपालिका वार्ड नम्बर 6 जगतपुर स्थित जगतपुर सामुदायिक वन छ। 288.80 हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनसँग अहिले 753 उपभोक्ता र 613 घरदुरी आबद्ध छन्। नदी कटानका कारण वनको क्षेत्रफल वर्षेनी गर्दै गइरहेको छ। 2050 सालतिर स्थानीयले वन संरक्षण शुरू गरेका थिए। त्यसपछि 2061 सालमा सामुदायिक वनका रूपमा स्थापना भएर अहिले सञ्चालनमा रहेको छ। पूर्वमा नकर्णाली नदी, पश्चिममा जगतपुर गाउँ, उत्तरमा रानी टप्पा र शिवशक्ति पातावार सामुदायिक वन र दक्षिणमा कैलाशेश्वर सामुदायिक वनको यति 4 किल्लाभित्र जगतपुर सामुदायिक वन अवस्थित छ। यो सामुदायिक वन 3 खण्डमा विभाजित छ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेश लगायत बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
2: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
2: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
2: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
2: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 091-560-203, 98-58-48-709, 98-48-67-86 र 98-45-45-39-97।
3: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
3: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
4: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
3: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
4: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
3: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
4: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
4: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।

0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z4 गते समय बिहान 10 बजेदेखि।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z5 गते समय बिहान 10 बजेदेखि।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। शंका अनुसार ठूलो अण्डा 515 प्रति क्यारेट र मध्यमको 485 फर्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 कायम गरिएको छ। यसैगरी ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। टिकापुरमा भएको 2,00,000 रूपियाँ राशिको क्लब स्तरीय महिला फुटबल प्रतियोगिता आयोजक युथ क्लब टिकापुर क्लबले जितेको छ। हिजो भएको फाइनल खेलको 27 मिनटमा युथ क्लब टिकापुरका खेलाड़ी सजिना स्याङताङले गरेको गोल नै निर्णायक भएको छ। गोल फर्काउन नसकेपछि सैफाल युथ क्लब गोदावरीले उपविजेतामा चित्त बुझाउनु परेको छ। यसै समाचारसँगै मध्याह खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। स्वास्थ्य सचेतनाका लागि टिकापुर नगरपालिका वार्ड नम्बर 8 टोल टोलमा सरोकार समिति गठन। समितिले स्वास्थ्य सचेतनाका काम गर्दै एमालेद्वारा टिकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण। नदी कटान र वनमा रो जगतपुर सामुदायिक वनको मुख्य चुनौती। नदी कटानले सामुदायिक वनको क्षेत्रफल गर्दै र 2,00,000 राशिको महिला फुटबल प्रतियोगिताको विजेता युथ अफ टिकापुर। खोज खबर यति नै। हाम्रो समाचार 9:55 बजे थारू भाषामा खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
4: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
3: ससानो कुरामा तनाव हुने,
4: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
3: कुलटमा लाग्ने,
4: छटपटी हुने,
3: मुटु धेरै ढुकढुक हुने,
4: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
3: टिकापुर अस्पताल टिकापुर कैलाली।

औजुको तिम्रो छम छम छम जस्तो कि खोलाको कलकलकल सुनिरौ लाइरह्यो हरेक पल जस्तो कि अम्मलको तल तल तल।

लाजको पर्दा हटाइदेऊ, मुहारको चकचक छेकियो, स्वर्गमा हुन्छन् रे अप्सरा, धरतीमा कसरी देखियो हाँ।

0: निको
1: रानी ले
2: किनकि यसको नजरले मेरो मनमा जुटो हाल्यो। मन्त्री
3: ज्यू महारानी,
2: एउटा राम्रो वैद्य बोलाएर यसको उपचार गराउनु। यदि मर्यो भने सही घोषणा गरिदिनु, लेखिदिनु रानीको लागि ज्यान दियो।
3: यदि यो बाँच्यो भने महारानी,
2: बाँच्यो भने अबको राजा यही हुनेछ।
4: अनि त्यो सिपाहीको लिडर मरेर शहीद हुन्छ कि बाँचेर राजा हुन्छ त नानीको बाबा?
1: त्यो चाहिँ अर्को चोटि भन्छु।
4: यहाँ जहिले अधुरो कथा सुनाउनुहुन्छ।
1: पुरा गरौँला नि, जिन्दगी लामो छ है छोरी। यसो त म सुत मेरो छोरी। कथामा पनि पढेको, फिल्ममा पनि देखेको, पढेको देखेको पिराती तिमीसँग हुन लेखेको।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर, कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017 10672।
7: स्वास्थ्यका लागि पानी।

0: आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रलकोर से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव मुकरण यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।

कस्तो सिस्टम चला छन् र बिर्सी जानी देशै कस्तो सिस्टम चला छन् र बिर्सी जानी देशै हाम्रो देशमा केही नभए।

काम को सम्मान गर्ने सिस्टम सोरै आनासै हो। काम को सम्मान गर्ने सिस्टम सोरै आनासै हो। सानो तिनो काम नगर्ने हामी ठुला।

0: राम्रो गाउँदो रहेछ है।
1: यो केटा फ्युचरमा स्टार बन्छ, तर हामी जस्तै विदेशमा बस्ने बाध्यता नपरे हुन्थ्यो।
2: त्यही भएर पहिला देश बन्नु पर्यो क्या, अनि बल्ल सबै बन्छन्।

रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

एकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
3: फराकिला कक्षाहरू,
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
4: खेलकुद सुविधा,
3: कम्प्युटर शिक्षा,
4: स्वच्छ पिउने पानी,
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
4: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 9854424167।
3: तपाईको भविष्य निर्माणको एक सहयात्री।
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि

0: इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
0: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।

हजुर बिल्कुल लम्बा व्यापारिक विषय हामीले पाँच एफएम से स्वागत कार्यक्रममा कार्यक्रममा बाटोमा मिशन मेरो साथ भेटै भाइ आकाश चौधरी और यो रेडियो टीकापुर एफएम 101 मेगाहर्ज मार्फत सन्डीपाटी कार्यक्रम निशाना निशानामा बाटोमा मिशन मेरो साथ भेटै भाइ आकाश और आफ्नोले सन्डीपाटी आफ्नो कन्सेन्ट रमाइलो गप कर्तीपाटी अब ठिक लम्बा व्यापारिक विषयको पास एक ठाउँ गीत सुन्न बेला हो कि फ्रेन्स एक्सन जय गरी रमाइलो गीत चाहिँ गीतको पास महिनाबाट डायल गर्दै कर्मी 0951 61255 लाइन खुलेला।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइरोइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग करी।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालन

लित विद्युत महसूल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसूल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसूल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर ले ल्याएको छ वाटर प्रुफिंग र होम डेकोर सम्बन्धित पीवीसी, डब्लूपीसी र प्लेटेड प्यानल को काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिंग एण्ड होम डेकोर, टीकापुर का लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाड़ी, फोन नम्बर 98648336213।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसायिक पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
2: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
2: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
1: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
2: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
1: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
2: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
1: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाणपत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
2: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
1: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
6: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरूद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772।
4: स्वास्थ्यका लागि पानी

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: सामुदायिक रेडियो टीकापुर एफएम को कार्यक्रम हाम्रो जानकीमा यहाँहरूलाई हार्दिक स्वागत छ। कार्यक्रमबाट म ईश्वर साउदको नमस्कार। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक पेजमा पनि सुनिरहनु भएको छ। जानकी गाउँपालिकासँगको साझेदारीमा उत्पादन गरिएको यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे प्रसारण हुन्छ र यसको पुनः प्रसारण दिउँसो 3 बजे सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी होमस्टेका कुराकानी गर्नेछौ भने केही सूचना सन्देशहरू पनि प्रस्तुत गर्नेछौ। पछिल्लो समय नेपालमा होमस्टेको विकास गरिनुपर्छ, यसले नागरिकको जीविकोपार्जनमा सहयोग पुग्छ भन्ने धारणा अगाडि बढ़िरहेको छ। कैलालीको जानकी गाउँपालिकामा पनि 3 वटा स्थानमा होमस्टे सञ्चालन भइरहेका छन्। त्यसको राम्रो व्यवस्थापन कसरी गर्न सकिन्छ भनी गाउँपालिकाले 5 दिने होमस्टे व्यवस्थापन तालिम समेत सञ्चालन गरेको अवस्था छ। आजको कार्यक्रममा हामी यसै होमस्टेका विषयमा कुराकानी गर्नेछौ। कार्यक्रमको शुरूमा सुदूरपश्चिममा होमस्टेको अवस्था कस्तो देखिन्छ भन्ने विषयमा सुदूरपश्चिम होमस्टे घरवास महासंघका अध्यक्ष दिनेश चौधरीसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद सर। जस्तै तपाईँ अब यो होमस्टे घरवास महासंघको सुदूरपश्चिम अध्यक्ष हुनुहुन्छ, होइन, के छ सुदूरपश्चिममा यो होमस्टेको अवस्था?
2: सुदूरपश्चिम होमस्टेको अवस्था खास गरेर अब अरू प्रदेशको तुलनामा अलि कम छ, तर पहिला भन्दा अलि अहिले चाहिँ सुधार भएको अवस्था छ। शुरू शुरूमा म यो होमस्टेमा आउँदै गर्दा सुदूरपश्चिममा 3 वटा होमस्टे मात्रै चिनिन्थ्यो। जस्तै मानौ हाम्रो भादा होमस्टे, त्यसपछि हजुरको राणा थारू होमस्टे र माझी होमस्टे, अनि यो गुमनाम जस्तै थियो। जब म यो 2079 सालदेखि यसमा आबद्ध भएँ र साथीहरूसँग एक्टिभ हुँदै, साथीहरूसँग छलफल गर्दै, अहिले सुदूरपश्चिम प्रदेशमा नयाँ नयाँ होमस्टे पनि थपिएका छन्। यो सुदूरपश्चिम होमस्टेमा निजी र सामुदायिक गरेर अहिले 32 वटा होमस्टेको संख्या छ भने केही अझै पनि त्योभन्दा राम्रो अहिले चाहिँ सुदूरपश्चिममा भएको छ। जस्तै चिसापानीमा बसेरा होमस्टे छ, टिकापुर यो नजिकै जगतपुर होमस्टे छ, मेरै होमस्टे अहिले नुक्लीपुर होमस्टे छ, विजयशाल होमस्टे छ, र पहाड़तिर होमस्टे पनि केही अहिले राम्रो फड्को मारेको अवस्था सुदूरपश्चिममा छ। खास गरेर सुदूरपश्चिममा पहाड़तिर पनि होमस्टेहरू राम्रै छ। अहिले जस्तै डोटीमा खप्तड़ होमस्टे, त्यसै गरी दार्चुलामा पनि राम्रै होमस्टे चलेको छ। मलाई चाहिँ यो के लाग्छ भने सुदूरपश्चिममा यो होमस्टे अहिले जुन तरिकाको सरकारले हेर्नुपर्ने दृष्टिकोण छ त्यो अलिकति फ्राकिलो गर्यो भने आफ्नत्व नगरेर सबैलाई होमस्टे बनाएको भए सायद राम्रै हुन्थ्यो। पहाड़तिर पनि जो चलाउने खालका छन् त्यहाँको नियमन अनुगमन नगरिकनै चाहिँ त्यहाँ बजेट विनियोजन गर्ने या नगर्ने। तराईमा पनि त्यही छ, आउँछन् भाषण गर्छन् तपाईँको ठाउँमा होमस्टे चलाउनु पर्यो भन्छन्, तर त्यसको नियमन अनुगमन के छ त्यस्तो गर्दैनन्, र धेरै ठाउँमा होमस्टेहरू दर्ता भएर पनि नचलेको अवस्था छ। पहाड़मा पनि त्यही मलाई लाग्छ, त्यस्तै छ। हामी यो अध्ययन गर्दै जाँदाखेरि सुदूरपश्चिमको अवस्थामा के छ भने जो होमस्टे चलाउन खोज्दैछन्, जो होमस्टे बनाउन खोज्दैछन्, तिनीहरूको प्रचार प्रसारमा सपोर्ट नगरिदिने या उहाँहरूलाई पाहुना लगेर सपोर्ट नगरिदिने, जस्तै मानव स्थानीय तह, प्रदेश सरकार र कुनै संघ संस्थाले चाहिँ आफूले गर्नुपर्ने काम या व्यवसायिकहरूले सबैजनाले सहयोग गर्यो भने मलाई लाग्छ फड्को मार्ने थियो। तर होमस्टेको हेराई दृष्टिकोण अलि उहाँहरूप्रति फरक छ। यो होमस्टे त होमस्टे नै हो कि के हो जस्तो पनि उहाँहरूले मान्छन्, र जुन किसिमको बजेट विनियोजन गर्नुपर्ने त्यो पनि भएको छैन, र उहाँहरूले त्यो नगरिदिए बापत पनि उहाँहरूले जुन किसिमको खाजा नास्ता तपाईँहरूलाई के सपोर्ट गर्न सक्छौ, उहाँहरूलाई एउटा कार्यक्रम लगिदिएर ल तपाईँको हामी ठाउँमा गएर एउटा कार्यक्रम गर्दैछौ, तपाईँहरूको आय स्रोत त बढ्छ भन्नुपर्ने ठाउँमा उहाँहरूले ह्या यस्तै हो, यो होमस्टे त के हो के हो भन्ने चाहिँ गरेको कारणले होमस्टे फड्को नमारेको जस्तो मलाई चाहिँ अनुभूति भएको छ। म 3 वर्ष यो आफ्नो कार्यकालमा आउँदै गर्दा र आफ्नो होमस्टे चलाउँदै गर्दा मैले चाहिँ त्यस्तो पाएको छु। र जुन किसिमको संरचनाको कुरा छ, हामी चाहिँ 4 वटा शीर्षकलाई 4 वटा अभियानलाई चाहिँ विशेष फोकस गरेको छ होमस्टेमा। जस्तै कृषि, पहिलो सुरुमा त हामी रैथाने बाली, त्यहाँको परम्परागत बाली के छ त्यसको संरक्षण गरेर पाहुनालाई दिने, त्यसै गरी प्रकृतिको कुरा, प्रकृतिलाई संरक्षण गर्दै हामी चाहिँ प्रकृतिभित्र रहेका जैविक विविधताहरूको कुराहरूलाई चाहिँ हामी पाहुना माझमा पर्यटकहरूलाई देखाउने, त्यसै गरी हामी संस्कृति, आफ्नो सांस्कृतिक कुराहरूलाई संरक्षण गर्दै पाहुनाहरूलाई देखाउने, त्यसै गरी त्यहाँको खाना र पहिचान, विभिन्न कलात्मक कुराहरू, त्यस्ता कुराहरूको संरक्षण गर्दै हामी चाहिँ देखाउनु पर्छ भन्ने चाहिँ अभियानका साथ यो होमस्टे सञ्चालनमा हामी होमस्टे महासंघबाटै चाहिँ सबै होमस्टेलाई त्यो किसिमको संरक्षण गर्न सक्यौँ भने हामी चाहिँ पक्कै होमस्टे चाहिँ फड्को मार्छौं भन्ने कुरा छ। तर त्यति हुँदाहुँदै पनि जुन किसिमको बनाउनु पर्ने संरचना छ सरकारले, जस्तै मानव एउटा संग्रहालय बनाउनु पर्यो भने जुन संग्रहालय जुन ठाउँमा होमस्टे छ, होमस्टेसँग टच गर्दै त्यहाँको दैनिक जीवनसँग जोडिँदै के आवश्यकता छ र संस्कृतिलाई जोडिँदै गर्दा संग्रहालय बनाउँदै गर्दा चाहिँ त्यहाँका पाहुनाहरू आउने ठाउँ हुँदाहुँदै जुन ठाउँमा होमस्टे छैन, जुन ठाउँमा त्यहाँको मान्छेलाई अनुभूति छैन कि संस्कृतिको संरक्षण गर्नुपर्छ, त्यसै ठाउँमा गएर संग्रहालय बनाइदिन्छन्। त्यस्तो धेरै छ। सुदूरपश्चिममा डाटा संकलन गर्दै जाने हो भने त्यस्ता किसिमका संरचनाहरू धेरै बनेका छन् र जुन ठाउँमा होमस्टे छ त्यो ठाउँमा चाहिँ केही पनि छैन। र त्यसकारणले यो होमस्टे पनि मलाई अगाडि नबढेको जस्तो पनि लाग्छ। तर त्यस्तो गरिदियो भने जस्तै मानव सुदूरपश्चिम सरकारले अहिले विभिन्न ठाउँमा चाहिँ त्यस्तो खालको संरचना बनाउँदैछ, मानव संग्रहालय बनाउँदैछ या देवथान बनाउँदैछ या मठ मन्दिर बनाउँदैछ, त्यस्तो जुन ठाउँमा होमस्टे ठाउँमा गर्नुपर्ने ठाउँमा चाहिँ नगरेर अन्तै चाहिँ गरिदिँदै रहेको अवस्था छ। र एकदमै सानो सोचको योजनाहरू चाहिँ सञ्चालन गरेको कारणले होमस्टेहरू सञ्चालनको अवस्थामा कठिनाई भएको जस्तो महसुस हामीलाई भएको छ। मानव सुदूरपश्चिम प्रदेशमा एकीकृत योजना, ठूलो योजना बनाएर एउटा ठाउँमा त्यहाँको दैनिक जीवनसँग, उहाँहरूको आर्थिक समृद्धिसँग जोड्नु पर्ने ठाउँमा चाहिँ

0: पश्चिममा चाहिँ होमस्टे फड्को मार्नेछ र हामीलाई लाग्छ हामीले घसघसाउँदै गर्दा जुन दिनदेखि हामी चाहिँ होमस्टे महासंघको गठन भएको छ त्यो दिनदेखि घसघसाउँदै अहिले सुदूरपश्चिममा पनि होमस्टे छ है भन्नेसम्म हामीले सरकारलाई पुर्याएको छौँ। सरकारले सुन्दै गर्दाखेरि केही होमस्टेमा बजेट पनि हालेको छ र विगत दुई वर्षदेखि गएको आर्थिक वर्ष र यो आर्थिक वर्षमा चाहिँ होमस्टे सुदूरपश्चिम होमस्टे मेला भनेर चाहिँ बजेट विनियोजन गरेको छ र पहिलो वर्ष हामीले चाहिँ भादामा एकदमै भव्य र सभ्य रूपमा सम्पन्न गरेका छौँ र यो वर्षको पनि अब हामी जेठ मसान्त भित्रै चाहिँ त्यो मेला पनि सञ्चालन गर्ने तयारीमा छौँ। त्यो मेला गर्दै गर्दाखेरि सुदूरपश्चिममा एक किसिमको होमस्टे छ है भन्ने कुराहरू चाहिँ धेरैलाई थाहा हुन्छ, त्यसको प्रचार गर्नको निम्ति हामी चाहिँ लागि परेका छौँ र सरकारलाई पनि घसघसाउने क्रम जारी नै छ। यो वर्ष पनि हामीले चाहिँ सरकारलाई ती कुराहरू अघि मैले भनेका कुराहरू चाहिँ ठूलो संरचनामा चाहिँ निर्माण गरिदिनु पर्यो, होमस्टे मैत्री बनाइदिनु पर्यो भन्ने कुराहरू चाहिँ हामीले गरिराखेको अवस्था छ।
1: होमस्टे जो हजुरले चाहिँ अब भन्नुभयो विशेष गरी सरकारले चाहिँ अलिक सपोर्ट गरेको भए राम्रो हुन्थ्यो भन्ने छ होइन। जानकी गाउँपालिकामा पनि जगतपुर बकलौवा र अमौरी विभिन्न क्षेत्रमा चाहिँ होमस्टे सञ्चालन गर्नुपर्छ भन्ने यहाँका नागरिकहरू पनि लागिरहेको अवस्था छ। यहाँको यो अवस्था कस्तो देख्नु भएको छ?
0: यो जानकी गाउँपालिका जुन किसिमको पालिका पनि लागेको छ एकदमै खुशी महसुस भएको छ हामीलाई। जुन स्थानीय तहले गर्नुपर्ने नै त्यही हो, उहाँहरूले एकदम राम्रोसँग गर्यो भने जगतपुर अमौरी र बकलौवा चाहिँ एकदमै पाहुनाको आगमन हुने ठाउँ जस्तो पनि लाग्छ। पालिकाले जुन किसिमको खाना जुन निर्णय गरेको छ कि हाम्रो यो खानाहरू चाहिँ बाहिरको नल्याउने र हामीले जे हाम्रो समुदायमा पाक्छ त्यो समुदायका खानाहरू चाहिँ हाम्रो खाजा नास्ता हुनेछ भन्ने कुराहरू निर्णय गरेको छ, त्यो एकदमै सराहनीय छ। र त्यो सँगै हामीले चाहिँ के उहाँलाई आग्रह गर्न चाहन्छौँ भने ती खाजा नास्ताहरू पनि होमस्टेबाटै अर्डर गरिदियो भने उहाँहरूको आर्थिक समृद्धिसँग जोडिने थियो। उहाँहरूको ठाउँमा जुन किसिमको संरचना बनाउनु पर्ने उहाँहरूले संरचना बनाउँदै गर्दाखेरि त्यस्ता ठाउँहरूमा चाहिँ हाम्रो संग्रहालयदेखि लिएर त्यसका प्रकृतिका कुराहरू त्यहाँ चाहिँ हाम्रो जस्तै मानव जंगलको मा वृक्षारोपण गर्नु पर्यो भने एकै खालका चाहिँ जडीबुटीहरूका बिरुवाहरू रोप्यो भने ती हेर्नलाई पनि पाहुनाहरू आउँथे र त्यहाँ संस्कृतिका कुराहरू संस्कृति संरक्षण गरेकै छन्। र अब होमस्टे विशेष उहाँहरूले चाहिँ संरक्षणमा लाग्नुभयो भने पक्कै पनि यो ठाउँको होमस्टेको विकास हुन्छ भन्ने कुराहरू आशा लिएको छौँ।
1: हामी कुराकानीको लगभग अन्त्यतिर पुग्दैछौँ। कुराकानी गर्दा गर्दै मैले सोध्न छुटेको तपाईँले भन्न छुटेको केही छ?
0: एकदमै भन्नै पर्ने मैले चाहिँ के भन्नुपर्छ भने सुदूरपश्चिमभरिका यो स्थानीय पालिकाहरू प्रदेश सरकार या संघ संस्था या कुनै व्यापारी दाजुभाइ दिदी बहिनीहरूलाई के आग्रह गर्न चाहन्छु भने यो होमस्टे भनेको समुदाय स्तरमा गरिने एउटा व्यवसाय हो। यो व्यवसायलाई अगाडि बढाउनको लागि र यसलाई चिनाउनको लागि तपाईँहरूले त्यस ठाउँमा गएर सल्लाह सुझाव दिदिने त्यहाँ गएर एक छाक खानदानी समुदायकै आर्थिक समृद्धि हुन्छ। हामीले सुदूरपश्चिम होमस्टे जति पनि होमस्टे सामुदायिकहरू होमस्टेहरू छ त्यसमा जुन यो सामुदायिक होमस्टे निजी होमस्टेमा चाहिँ के आग्रह गरेका छौँ भने हामीले कारोबारको 10% तपाईँहरूले समुदाय स्तरको होमस्टेमा 100 रुपियाँको खाना खाँदानी त्यो होमस्टेको खातामा चाहिँ 10 रुपियाँ चाहिँ जान्छ। त्यो 10 रुपियाँले चाहिँ के भनेका छौँ भने हामीले चाहिँ प्रकृति संस्कृति र कृषिमा उहाँहरूले लगानी लगाउनु पर्ने। त्यसो भएको हुनाले एक त आफै पनि होमस्टे त्यसो 100 रुपियाँको खाना खाँदै गर्दाखेरि 10 रुपियाँ त्यहाँको स्थानीय या होमस्टे या जंगलमा चाहिँ विकास हुने थियो। त्यसो भएको हुनाले तपाईँहरूले गर्नुपर्ने सामूहिक स्टे गर्नुपर्ने कुराहरू चाहिँ होमस्टेमा गएर गरिदिनु भयो भने होमस्टेमा कारोबार गराइदिनु भयो भने त्यस्तो खालको विकासहरू पनि हुनेछ र त्यसै कारणले तपाईँहरूले जुनसुकै सभा गोष्ठी सम्मेलन तालिम या तपाईँहरूले पारिवारिक घुमफिर गर्न जानुपर्ने अवस्था भयो भने हजुरहरूले होमस्टेमै गएर बसिदिनुहोस् खाइदिनुहोस् र त्यहाँका भएका राम्रा कुराहरूलाई लिइदिनुहोस् नराम्रा कुराहरू सल्लाहको रूपमा दिइदिनुहोस् भन्ने कुरा आग्रह गर्न चाहन्छु।
1: कुराकानीका लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुरले जुन कुरा

0: त्यसको बारेमा चाहिँ प्रश्न पारिदिनु न।
1: यो होमस्टे भनेको खास गरी समुदाय विशेष, जस्तो कुन समुदायको चाहिँ बसोबास छ होइन, त्यो समुदाय विशेष स्थानमा चाहिँ आन्तरिक र बाह्य पाहुनाहरूलाई चाहिँ खाना बास लगायत त्यस क्षेत्रका विभिन्न एक्टिभिटीहरूमा चाहिँ सहभागी बनाउँदै समुदायमा चाहिँ ग्रामीण पर्यटनको एउटा महत्वपूर्ण माध्यम हो। र यो होमस्टे भनेको समुदायको एउटा जीवन हो। जसरी हामीले चाहिँ 365 दिनमा हाम्रा विभिन्न गतिविधिहरू चाहिँ हामीले गरिरहेका हुन्छौँ होइन, ती विभिन्न खालका गतिविधिहरूको चाहिँ अध्ययन अवलोकन गर्न, त्यस गतिविधिमा रमाउनका लागि चाहिँ पाहुनाहरू आउनुहुन्छ। ती पाहुनाहरूलाई चाहिँ हामीले सुरक्षित बासको रैथाने खानाको व्यवस्थापन गर्छौं र हाम्रो चाहिँ व्यवस्थापन लागत अनुसारको चाहिँ निश्चित हामीसँग शुल्क लिन्छौं र शुल्क सहितको बास र खानाको व्यवस्थापन गर्ने सेवा नै होमस्टे हो।
0: जस्तै नेपालको सन्दर्भमा के छ अवस्था?
1: नेपालको सन्दर्भमा चाहिँ यो अहिले विश्वमै एउटा नमूना होमस्टे चाहिँ नमूना नै हो विश्वकै लागि। जसरी हामीले 67 शुभारम्भ गर्यौं होइन विधिवत रूपमा नेपालमा होमस्टे, र यो झनै झनै एक दशकको समय अवधिमा चाहिँ 77 जिल्लामा झनै 1500 गाउँहरूमा चाहिँ होमस्टे सञ्चालन छन्। र यसरी हेर्दाखेरि चाहिँ अहिले चाहिँ यो गाउँ पर्यटन मार्फत चाहिँ आर्थिक समृद्धि गर्ने, रोजगार र स्वरोजगारको सिर्जना गर्ने एउटा महत्वपूर्ण माध्यम चाहिँ होमस्टे बनेको छ, जसले चाहिँ विश्वमै एउटा चकित बनाउने चाहिँ के छ भन्दा होमस्टेले पनि गाउँ पर्यटन अर्थात गाउँमा चाहिँ एउटा आय आर्जनको माध्यम बन्न सक्छ, समृद्धि बन्न सक्छ भन्ने चाहिँ उदाहरण बनेको छ।
0: सञ्जालन त भयो, अहिले त्यसको रिजल्ट के देखिन्छ?
1: यसको रिजल्ट चाहिँ अहिले जस्तो यो सुरु सुरुमा चाहिँ यसलाई समुदायले पनि अपनत्व लिन सक्ने अवस्था थिएन होइन, अहिले पनि नेपालका लागि नयाँ व्यवसाय पनि हो, नयाँ कन्सेप्ट पनि हो। तर पछिल्लो समय चाहिँ अहिले हेर्ने हो भने प्रदेश पालिका संघले पनि अब चाहिँ गाउँ क्षेत्रमा चाहिँ समृद्धि ल्याउनका लागि र पर्यटन मैत्री वातावरणको सिर्जना गर्नका लागि होमस्टे नै एउटा अन्तिम विकल्प हो भन्ने हिसाबले अहिले चाहिँ राज्यले पनि अपनत्व लिएको छ। राज्यले पनि विभिन्न ट्रेनिङहरूको व्यवस्थापन गर्ने, पूर्वाधारका विकासहरू गर्ने होइन, जस्तो बाटो घाटो बिजुली पानी लगायत त्यस क्षेत्रमा चाहिँ कम्युनिटी हलको व्यवस्थापन गरिदिनेदेखि लिएर विभिन्न खालका समुदायहरूमा चाहिँ त्यहाँ चाहिँ बसोबासको लागि घर समेत बनाइदिने गरी चाहिँ व्यवस्थापन गरेको छ, जसले गर्दाखेरि चाहिँ अहिले हरेक हिसाबले स्वास्थ्य शिक्षा रोजगारका हिसाबले पनि यो इन्टर चाहिँ कनेक्टेड हुन्छ होइन। जस्तो एक ठाउँमा चाहिँ एउटा गाउँमा मानव होमस्टे बन्यो भने त्यससँग रिलेटेड चाहिँ साना साना साना लघु उद्यमहरूको पनि यो माउ उद्यमको रूपमा चाहिँ मानिने हुँदाखेरि एउटा होमस्टे बनाउँदा गाउँभरिका चाहिँ विभिन्न व्यक्तिहरूले पनि डाइरेक्ट र इनडाइरेक्ट रूपमा त्यसमा रोजगार र स्वरोजगारको सिर्जना हुने हुँदाखेरि अहिले चाहिँ यो पछिल्लो समय होमस्टे बनाउनु पर्छ यदि रोजगार गर्ने हो भने, विकास गर्ने हो भने त्यस क्षेत्रको भन्ने हिसाबले अहिले चाहिँ हरेक गाउँमा कम्तीमा पनि एउटा पालिकामा एउटा होमस्टे हुनुपर्छ र एउटा पालिकामा एउटा चाहिँ होमस्टे नै शाखा बनाउनु पर्छ या होमस्टे हेर्नका लागि एकजना कर्मचारी खटाउनु पर्छ भन्ने हिसाबले शुरूआत पनि भएको छ होइन। धेरै ठाउँहरूमा जस्तो होमस्टे शाखा नै चाहिँ राखेर होमस्टे व्यवस्थापन गर्ने, त्यसको प्रवर्धन गर्ने, त्यसमा चाहिँ विभिन्न हिसाबले लगानी गर्ने लगायतका कामहरू भएको पनि देखिन्छन्, जसले गर्दाखेरि हामी चाहिँ अहिले हाम्रो होमस्टे महासंघ छ जहाँ चाहिँ हामीले नेपालमा भएका निजी र सामुदायिक होमस्टेहरूको चाहिँ क्षमता अभिवृद्धि गर्ने र होमस्टेसँग सम्बन्धित चाहिँ विभिन्न विषयहरूमा वकालत गर्ने र विभिन्न नयाँ ठाउँहरूमा चाहिँ होमस्टे प्रवर्धनका लागि, निर्माणका लागि चाहिँ अध्ययन अन्वेषण गर्ने लगायतका कामहरू हामीले पनि हाम्रो तर्फबाट गरिरहेको अवस्था छ। र सबै नेपालभरिका होमस्टेहरूको चाहिँ यसको मापदण्डका कुराहरू अनि यसको खानपान बसाई भयो, रहन सहनहरू भयो अनि स्वागत सत्कारका कुराहरूमा कतिपय कुरामा चाहिँ एकरूपता ल्याउने कुराहरूमा पनि हामीले यसमा पहल गरिरहेको अवस्था छ। र समग्रमा हेर्ने हो भने नेपालको एउटा चाहिँ रोजगारी सिर्जना गर्ने माध्यम चाहिँ होमस्टे बन्न सफल भएको छ।
0: त्यस्तै अब अहिले तपाईँले नै भन्नुभयो, विशेष गरी भनेको स्थानीय सरकार अब सबै ठाउँमा छ 77 जिल्लाहरूमा, अब तिनीहरूको त्यहाँभित्र बच्चा विभिन्न स्वास्थ्य कृषि शिक्षा लगायतका शाखाहरू जो छन् त्यस्तै शाखा हुनुपर्छ भनेर जो वकालत गरिरहनु भएको छ होइन, त्यसमा चाहिँ कस्तो देखिन्छ पालिकाहरूको अवस्था? ती स्थानीय सरकारहरूको तपाईँ त यो महासंघको महासचिव पनि हुनुहुन्छ होइन, त्यहाँ यसरी जाँदै गर्दाखेरि के छ अभ्यास उनीहरूको, उनीहरूले के सोच्छन् के भन्दछन्?
1: अब समग्रमा हेर्ने हो भने अहिले चाहिँ हरेक पालिकाहरूमा होमस्टेका बारेमा, होमस्टेको अवधारणाका बारेमा बुझाउन सकेको त छैन होइन, र तैपनि धेरै जसो ठाउँहरूमा

0: अहिले चाहिँ होमस्टेको बारेमा बुझ्न खोज्ने होइन त्यहाँका लिडरहरूले त्यसपछि गएर समुदाय आफैले पनि आफ्नै पहलमा पनि होमस्टेहरू सञ्चालन गर्नुपर्छ है भन्ने हिसाबले लागिरहेको अवस्था पनि छ र पालिकाहरूमा चाहिँ जस्तो एकभन्दा धेरै गाउँहरूमा होमस्टे भएको क्षेत्रमा चाहिँ जस्तो शुरूआत भएको अवस्था छ जस्तो पर्यटन शाखाभित्रको एउटा चाहिँ होमस्टे पनि हुने गरी या होमस्टे शाखा भनेर पनि राखिएको अवस्था छ होइन तर यो आजको भोलि नै चाहिँ सम्भव छैन तर पनि केही समय पश्चात चाहिँ होमस्टे शाखा बनाएर होमस्टेलाई नै प्रवर्धन गर्ने गरी छुट्टै यसको शाखा पनि आवश्यक छ भन्ने हामीले महसुस गरेका छौँ र त्यसै सन्दर्भमा हामीले चाहिँ लबिङ गरिरहेको अवस्था पनि छ
1: जस्तै अब तपाईँले भन्नुभयो दुई किसिमको एउटा सामुदायिक र एउटा व्यक्तिगत होमस्टे यो दुईटा प्याटर्न

0: भन्दाखेरि मैले चाहिँ हामीले भनौ न गाबरमा चाहिँ गाबर भ्याली होमस्टे 2070 होमस्टे शुरूआत गर्यौं र यो एक दशकमा आइरहँदाखेरि हामीले चाहिँ हाम्रो सिकाइहरू अन्यत्र पनि यो सेयरिङ गर्नुपर्छ भन्ने हिसाबले विभिन्न क्षेत्रहरूमा हामीले होमस्टेहरूको ट्रेनिङहरूमा जान्छौँ, हाम्रा अनुभवहरू हाम्रा सिकाइहरू सेयरिङ गर्छौँ, होइन हाम्रा चाहिँ अनुभवहरू यसरी चाहिँ सञ्चालन गर्न सकिँदो रहेछ भन्ने कुराहरू दिन्छौँ प्र्याक्टिकल्ली, होइन जस जहाँ चाहिँ प्रकृति संस्कृति र कृषिका कुराहरू जो चाहिँ अहिले यो आधुनिकीकरणले गर्दाखेरि हाम्रा चाहिँ समुदाय विशेष ज्ञान सिप र प्रविधिहरू सबै मासिँदै गए होइन र यी चाहिँ ज्ञान सिप प्रविधिमा आधारित चाहिँ हाम्रा चाहिँ प्रकृति संस्कृति र कृषिका विषयवस्तुहरू लोभ हुँदै गए जसले गर्दाखेरि अहिले हाम्रो जीवन नै धरापमा छ। त्यसकारण चाहिँ हामी जिउनका लागि हाम्रो संस्कृति पनि चाहियो, प्रकृति पनि चाहियो, कृषि पनि चाहियो र यसलाई प्रवर्धन गर्ने, संरक्षण गर्ने र यस मार्फत आय आर्जन गर्ने एउटा माध्यम चाहिँ होमस्टे हुन सक्छ भन्ने हिसाबले हामीले चाहिँ होमस्टेमा यी तीनवटा कम्पोनेन्टलाई चाहिँ विशेष गरी प्राथमिकता साथ चाहिँ अगाडि बढाउँछौ र जसलाई चाहिँ हामीले सेल पनि गर्छौं। त्यसैले सेभ द कल्चर सेल द कल्चरको एउटा अभियान पनि छ।
1: कुराकानी गर्दा गर्दै हामी अन्त्य अन्त्यतिर पुग्दैछौँ। अन्त्यमा मैले सोध्न छुटेको तपाईँले भन्न छुटेको के छ?
0: अब यो गाउँ पर्यटनको एउटा माध्यम होमस्टे हो। यहाँहरूले चाहिँ जहाँ चाहिँ कलेजहरूमा क्याम्पसहरूमा विश्वविद्यालयमा अध्ययन गर्न नपाएका विविध विषयहरू छन् जसलाई चाहिँ यो हाम्रा होमस्टेहरूमा आएर अध्ययन गर्न सक्नुहुन्छ। सिकाइको रूपमा चाहिँ हाम्रो होमस्टेहरू सिकाइ केन्द्रको रूपमा स्थापित भएको हुँदाखेरि यो चाहिँ बास र खानाको लागि मात्रै नभएर हाम्रो जीवन जिउनका लागि विभिन्न आधारहरू सिक्ने एउटा माध्यम पनि भएको हुँदाखेरि होमस्टे चाहिँ ओपन युनिभर्सिटी हो। यहाँहरूको एकपटक भ्रमणका लागि म हार्दिक अनुरोध गर्दछु।
1: व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: यहाँलाई पनि धन्यवाद छ मेरा कुरा राख्ने मौका दिनुभयो।
2: होमस्टे घरवास महासंघका केन्द्रीय महासचिव कृष्णलाल चौधरी संघको कुराकानी सुनिसकेपछि कार्यक्रममा अब सुनौ केही सन्देशहरू।
3: सार्वजनिक समय कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
4: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
5: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: यिनै विविध विषयवस्तु प्रस्तुत गर्दा गर्दै कार्यक्रम हाम्रो जानकीको आजको समय सकिएको छ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै गुनासा, सुझाव, सल्लाह तथा प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा पत्रचार गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्यो
3: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 9807106772।
9: स्वास्थ्यका लागि पानी।
10: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
11: यो ओसीएमसी भनेको के आयो फेरि?
12: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
11: ओसीएमसीले के सहयोग गर्छ त?
12: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
13: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो! मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
3: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
2: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊं, यी ब्रांड का आइसक्रीम जहां पर उपलब्ध छ।
3: के हजुर नया घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्ल्यूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कण पछाडी फोन नम्बर 98648 36213।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: कर्णाली नमुना मावि टिका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू
2: फराकिला कक्षाहरू
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
3: खेलकुद सुविधा
2: कम्प्युटर शिक्षा
3: स्वच्छ पिउने पानी
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
3: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली सम्पर्क नम्बर 98584 24167।
2: तपाईको भविष्य निर्माणको एक सहयात्री।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: मैले चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: सिपिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी 30 जना सामान्य चिकित्सा एचए 40 जना नेत्र विज्ञान ओए 40 जना डिप्लोमा इन फार्मेसी डीपीएच 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ
5: भर्ना कार्यक्रम
6: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि
5: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
6: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.cteevt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
5: आवश्यक कागज पत्रहरू
6: एसई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
5: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
6: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
5: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
6: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
5: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर
6: सम्पर्क नम्बर 0969900044 98578004 98487-2247 97642-83921 र 98659-63520
7: ए दाई पख्नुस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
7: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
7: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
8: हजुर
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
7: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
11: फेरि नै संकेत समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू पीड़ितलाई राहत दिन ऋण असुली तीव्र
12: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर मानिन्छौँ।
11: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण लक्ष्यको 57% मात्र बिरामी पहिचान, बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार, आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
13: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं।
11: र स्कटल्याण्डमाथि नेपालको शानदार जीत, लीग दुईमा 5 स्थान।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन समसंसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
15: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ। यस विषयले प्रतिनिधि सभादेखि सर्वोच्च अदालत

0: सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यानाकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
2: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपीटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उपर डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
4: सत्तापक्षका माननीय जीवहरूले नियम 38 को कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कार्यान्वयन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ, पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
1: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अध्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फँसेका बचत रकम फिर्ता दिन शुरू गरेको छ। पहिलो दिन आज 3 सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले शुरूमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
5: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी 3 सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
6: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ। आजको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी, जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियोकर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
7: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएका थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
1: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ 600 रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
8: सन्तोषी रावल गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
9: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटो जानु पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
10: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ।
8: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़ कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
12: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँ मध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्वखर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
15: विश्वखर्काकी पुतली बिक लामो समयदेखि ढाड, घाँटी र घुँडाको दुखाईबाट पीड़ित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
16: घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने, औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएमा त धन्यवाद भन्नु पर्यो। हामीले राम्रो गर्नु पर्यो बाबुलाई, डाक्टर बाबुलाई, अब के गर्नु, हामी त बुढी मान्छे।
15: अर्का स्थानीय बीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।
9: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ। होइन हामी बुटो जानु पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चाहिँ गर्न पाउनु त धेरै खुसीको कुरो।
15: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा, छाला तथा यौन रोग, नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखरका स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो।
10: हाड जोड्ने तथा जोड्ने प्रकार पनि विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक कान घाँटी, हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ। औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ। केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ। युएनले भिडियो एक्सरे सेवा पनि निशुल्क हुन्छ। भारतको जाँच, पिसाबको जाँच पनि निशुल्क गर्ने गरेका छौँ मैलेसम्म।
15: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिइँदै आएको छ। यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ।
17: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु। एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु।
15: पहिले सामान्य उपचारकै लागि पनि बुटवलवा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। उमाकान्त पोखरेल, सीआईएन रेडियो धुरकोट, गुल्मी।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
18: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनमै नगरिकन हामी उछिन त जान सक्दैनौ।
8: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
19: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ। द्वितीय नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लीलप्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
18: बाँदर, निलगाई, बनेलको कुराहरू छ, अनि मानव वन्यजन्तु द्वन्दको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेछ। त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दाखेरि सजिलो कुरा, कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ, त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि
20: भनेको। विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने तपाईँ,
18: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानुनहरू 20-25 वर्षदेखि त्यही कानुन लागू भइरहेछ, जसले गर्दाखेरि कानुनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको, किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु, कानुनको कार्यान्वयन नगरिकन हामी उछिन त जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानुनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ, वन विकासको बाधक बन्ने छैन।
20: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको
18: अब अटोमेसन हुन्छ, यो कानुनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानुनलाई नै कानुनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
20: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ अहिले?
18: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै हातमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन कि, यो देश कर्मचारीको पनि हो होइन। त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहारमा गरेर हामी एकदम एउटै फ्यामिली हो नि त होइन, त्यो एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
20: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
18: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा बनाए, हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
20: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
18: छ? अब ससुराबुवा त हुनुहुन्न, तर ससुराबुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ,
20: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
18: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि, तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो होइन, प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त, सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
8: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिकाबीच तनाव बढ़ेको छ। कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्। विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभन परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामन एक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ टेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz.
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार
4: टिचिङ हस्पिटलबाट MD अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ
3: आरोग्य मेडिकलमा पाइने सेवाहरू
4: दीर्घ रोगीहरू उच्च रक्तचाप मधुमेह थाइराइड दम COPD
3: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा
4: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार
3: महिलाका समस्या गायनोलोजिकल समस्या गर्भावस्थाको जाँच
4: सामान्य रोग ज्वरो खोकी पेट दुखाई लगायतको उपचार
3: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन
4: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ
3: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म
3: सम्पर्क फोन नम्बर 9868080008 र 9825637772
5: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
6: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
5: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
6: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
5: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
8: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिपर JCBमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
6: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528 28

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना
2: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा भिडियो एक्सरे सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 डेट 5 गते समय बिहान 10 बजेदेखि
1: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 जेठ 6 गते समय बिहान 10 बजेदेखि
2: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 जेठ 7 गते समय बिहान 10 बजेदेखि
1: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 जेठ 8 गते समय बिहान 10 बजेदेखि
2: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 10 गते समय बिहान 10 बजेदेखि
1: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 11 गते समय बिहान 10 बजेदेखि
2: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 जेठ 12 गते समय बिहान 10 बजेदेखि
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली। यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
1: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
0: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
0: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
0: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
0: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली। सम्पर्क नम्बर 0915602038 9858407079 9848677786 र 9845449997।

0: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कति के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
2: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
1: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
2: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
3: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएमटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
1: हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा संस्थालाई
5: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार बुधबार बिरामी जांच गर्न आउनु हुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिश विरूद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
0: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्दै शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यज्यूहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको, के निष्कर्ष केही यसबारे कुराकानी?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ नि पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौं त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान यसले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नुभएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्बाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नुपर्दाखेरि कायम मुकायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन त त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल भारतसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौ।
5: न्याय हराएको हो अहिले?
2: अहिले विवेक हराएको छ।
0: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
0: नेकपा एमाले भित्र चुनौती बिहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कडाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढ़ेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौँ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौँ।
0: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौं, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौं। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
0: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
2: कानून कलिक भ्रष्टाचार रोक नै सेकी, जबसम हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
4: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
5: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठ्यघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठ्यघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
4: मणिकापुर शहरी स्वास्थ्य केन्द्र पड़ा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी

0: आठ बजे सम्म।
1: सम्पर्क फोन नम्बर 9868080008 र 9825637772।
2: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 मा सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
2: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 मा उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
3: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
2: कर्णाली माध्यमिक विद्यालय टिकापुर एक कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 9895441467 र 091 95561411।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडी, फोन नम्बर 98-648-36-213।
4: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली

0: भरना खुले हो, भरना खुले हो, भरना खुले हो।
1: यस सामुदायिक स्वास्थ्य इंस्टिट्यूट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुले हो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
2: वर्षेनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, HIV/AIDS, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: टीकापुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखा, टीकापुर कैलाली।

0: गर्दैछ अस्ति नै हेरिसके मैले त
1: न्यू अछाम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625532 अछाम मंगलसैनका लागि रूप सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
3: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
2: जनरल फिजिसियन विशेषज्ञ सेवा
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
2: दन्तरोग सेवा
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
2: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार
2: र सिटी स्क्यान सेवा
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउण्ड डिजिटल एक्सरे सेवा इसिजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा
2: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
2: सब परीक्षण सेवा सर्पदंशको उपचार
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
2: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538 उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिगापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। विपद को अवस्था में नसर्ने रोग संबंधी सेवा लाई पालिकाले नीति तथा कार्यक्रम में समेटने सुरूपश्चिम का दुई पालिकाका प्रमुखले बताएका छन्। कैलालीको भजी नगरपालिकाका नगर प्रमुख केवल चौधरी र कञ्चनपुरको लालझाडी गाउँपालिकामा अध्यक्ष निर्मला राणाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै नसर्ने रोग सम्बन्धी सेवालाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वर्षभरि दुई पालिकामा नसर्ने रोगको उपचार थानसेल परियोजना सञ्चालन भएको छ। नोभो नेडिक्स फाउण्डेशनको आर्थिक सहयोग र डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस र अरुहुस विश्वविद्यालयको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा परियोजना सञ्चालन भएको हो। अहिले देशैभरि नसर्ने रोगको समेत जोखिम बढ़दै गएको छ। हरेक घरमा नसर्ने रोग जस्तो मधुमेह, मुटु रोग, क्यान्सर, उच्च रक्तचाप, दम तथा श्वास प्रश्वासका समेत बिरामी बढ़दै गएका छन्। विपदमा र समेत नसर्ने रोगहरूको व्यवस्थापन गर्न सरकारले कार्यक्रम सञ्चालन गर्दै आएको छ। पेन्डी प्याकेज बारे समेत जनप्रतिनिधि, कर्मचारी र विपद व्यवस्थापनमा काम गरिरहेको संघ संस्थालाई समेत जानकारी दिन आवश्यक रहेकोमा जोर दिनुभएको छ। कैलालीको भजी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले पिनाडी प्याकेज बारेमा समेत सचेतना जगाउन आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने बताउनु भएको छ। भजनीमा बाढ़ीबाट नागरिकलाई जोगाउन सही बढ़ी नागरिक समेत उच्च घर बनाएमा पालिकाले समेत सघाउनेछ। विस्थापित नागरिकको संख्याका लागि 18 उच्च घर बनाइएको छ। अब विस्थापित बस्ने सेल्टरमा पनि नसर्ने रोगलाई ध्यानमा राखेर सेवा दिने र आगामी वर्ष हरेक समुदायमा नसर्ने रोगको बिरामीहरूको खोज पड़ताल गर्न उहाँको भनाई छ। कञ्चनपुरको लालझाडी गाउँपालिकाका समेत अध्यक्ष निर्मला राणाले परीक्षणको रूपमा लालझाडीमा कार्यक्रम सञ्चालन गरेको रेडक्रसलाई धन्यवाद दिनुभएको छ। अबको दुई महिनामा यो परियोजना सकिन थालेकाले कार्यक्रमलाई निरन्तरता दिन बताउँदै राणा देशभरिकै पालिकाले लागू गर्न सके राम्रो हुने बताउनु भएको छ। सरकारले विपद जोखिम व्यवस्थापनको रणनीति कार्यान्वयनमा सहयोग गर्ने उद्देश्य सहित सुदूरका यी दुई पालिकामा नेपाल रेडका सोसाइटीको अगुवाईमा विपदको अवस्थामा अत्यावश्यक नसर्ने रोगको प्रतिकारीय प्याकेज निर्माण गरी दुई वर्ष परीक्षणको रूपमा अभ्यास गराएको छ। प्याकेज अन्तर्गत स्थानीय तहमा विभिन्न सचेतनामूलक कार्य भएमा नेपाल रेडक्रस कैलालीका मन्त्री राकेश हमालले बताउनु भएको छ। भजी नगरपालिकामा बाल बालिका सम्बन्धी ऐन नबन्दा बाल मैत्री पालिकाका समेत क्रियाकलाप गर्न समस्या भइरहेको सरकारवालाहरूले बताएका छन्। विकासका लागि युवा ऐक्यबद्धता याद धनगढ़ीको आयोजनामा भजी नगरपालिकामा बाल बालिका सम्बन्धी नीति र अबको आवश्यकता विषय संवाद कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्। संवाद कार्यक्रममा नगर प्रमुख केवल चौधरीले यसै आर्थिक वर्षमा बाल बालिका सम्बन्धी पालिका स्तरीय ऐन ल्याउने तयारी भइरहेको बताउनु भएको छ। कानून अधिकृत पूर्ण प्रसाद जोशीले भजी नगरपालिकामा आपतकालीन बाल उद्धार कोष संचालन कार्यविधि 2076 र एकीकृत प्रारम्भिक बाल विकास कार्यक्रम संचालन कार्यविधि गरी दुईवटा बाल बालिका सम्बन्धी कार्यविधि बनेको बताउनु भएको छ। उहाँले पालिकाले अहिले प्रमुख आवश्यकता भनेको बाल बालिका सम्बन्धी ऐन बनाउने रहेको र यसमा संघ संस्थाहरूले विज्ञता सहितको सहयोग गर्नुपर्ने बताउनु भएको छ। उपप्रमुख राजु तिरवाले नगरपालिकाले बाल बालिकाका विभिन्न क्षेत्रमा काम गरे पनि बाल संरक्षण सम्बन्धी ऐन अति नै आवश्यक रहेको बताउनु भएको छ। विधान समितिका संयोजक शान्ति कुमारी चौधरीले पालिकाको अपुग ऐन नीतिमा आगामी दिनमा काम गर्दै जाने र त्यसका लागि संघ संस्थाले पनि सहयोग गर्नुपर्ने बताउनु भएको छ। महिला बाल बालिका शाखा प्रमुख रिचु चुखाले पालिकामा बाल क्लब गठन बाल सञ्जाल संचालन कार्यविधि नभएकोले बाल उद्धार कोष संचालन कार्यविधि भए पनि बालको संचालन कार्यविधि नभएको
लगायतका समस्या भएको बताउनु भएको छ। उहाँले 2087 सम्म बाल मैत्री पालिका घोषणा गर्ने लक्ष्य भए पनि त्यसका लागि कानून अपर्याप्त रहेको बताउनु भएको छ। सामाजिक अभियन्ता लक्ष्मी बिकाले बाल बालिकाहरूमा दुर्व्यवहारमा समेत फस्नबाट बचाउन अभिभावक नै जिम्मेवार हुनुपर्ने बताउँदै बाल बालिकासँगै अभिभावकलाई पनि सचेतनाका समेत कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। अर्को अभियन्ता सोनु चौधरीले भजनगरपालिकामा बाल विवाह अन्त्य आत्महत्या विद्यालय छोड्ने दर जस्ता समस्या रहेको बताउँदै बाल कोषमा भएको रकम खर्च हुन नसकेको जिज्ञासा राख्नु भएको छ। वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख विष्णु नेपालीले विद्यालयमा विपदको पाठ्यक्रम बनाउन आवश्यक रहेको बताउँदै विपद पूर्व सूचना र जलवायु परिवर्तनका विषयलाई नीतिमा समेट्नु पर्ने बताउनु भएको छ। कार्यक्रममा वाडा सदस्य बीमा देवी बिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु थारू, अभियन्ता खेम कठाइट, अभिभावक सुनिता कुमारी चौधरी लगायतले बाल बालिका सम्बन्धी आवश्यक नीति निर्माणमा नगरपालिकाले जोड़ दिनुपर्ने सुझाव दिनुभएको छ। ओलविजन इन्टरनेशनल नेपालको सहयोग तथा यार्ड धनगढ़ीको आयोजनामा संवाद कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण पत्रकार ईश्वर साउतले गर्नुभएको हो। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता दिन शुरू गरेको छ। समग्रमा सहकारी व्यवस्थापन समितिले आज 3 वटा सहकारीका समेत 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 125, शिवशिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जनाका बचतकर्ताको बचत फिर्ता पाएको बताएको छ। आज पहिलो दिन थोरै बचत भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि कर्मशः बचतकर्ताहरूको रकम आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। कायम मुकायम प्रधान न्यायाधीशको लिखित आदेश र त्यस लगत्तै न्याय प्रशासनका उच्च पदस्थ अधिकारीहरू कार्यकक्षा छोडेर हिँडेको घटनाले मुलुकको न्यायिक वृत्तमा समेत सोमबार दिनभर तरंगित भएको छ। यसरी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च अदालतमा प्रशासनमा अल्पत्र परेका केही रित र निवेदनहरू तत्काल दर्ता गर्नु भनेर आदेश दिएका थिइन्। कायम मुकायम प्रधान न्यायाधीशको लिखित आदेश र त्यस लगत्तै प्रधान न्यायाधीशका उच्च पदस्थ अधिकारीहरू कक्ष छोडेर हिँडेको घटना मुलुकको न्यायिक वृत्तमा तरंगित बनाएको हो। यो घटनापछि कानून व्यवसायहरूको छात्र संगठन नेपाल बार एसोसिएशनले अपराह्न आकस्मिक बैठक डाक्यो। अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र हरकतको समेत विरोध सहितको जेठ 5 गतेका दिन 1:15 बजे नेपाल बारको प्रांगणमा लालटिन बालेर न्यायिक विवेक र स्वच्छ प्रक्रियाको समेत खोजी गर्न प्रधान न्यायाधीशमा सिफारिश भएको भोलिपल्टबाटै सर्वोच्च अदालतको पूर्ण बैठकमा सहभागी भएका न्यायाधीश डाक्टर मनोज शर्मा न्याय सम्पादन प्रक्रियामा संलग्न नभएको र उनीहरू अदालतमा हाजिर भएपछि सांसदीय सुनवाईको तयारी गरेको बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969-0044, 98-58-78-0044, 98-487-20-247, 97-642-83-921 र 98-69-63-520।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
0: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
0: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
0: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
0: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
0: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
0: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

अहिले बच्चा जन्मायो भने आफ्नो करियर बिग्रन्छ भन्ने ठान्थिन भने त्यसैले त्यो अबोध बालकलाई मेरो हातमा थमाउँदै आफ्नो बाटो लागि निर्णय गरे।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
5: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

सुखदेव स्वामीले बताउनुभयो अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर संसार झुटो हरिनाम संकीर्तन सत्य ही हरि महाराजको जब यस किसिमबाट अहिले जंगलको वास राजा प्रियव्रत प्रियव्रतका छोरा आग्नेत्र नामको राजा तपाईँ हामी बसेको ठाउँमा राजका माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा यिनी ऋषभदेव भगवान यस कारणबाट नाभि राजाले सन्तान उत्पादन नभएको कारणले नाभि राजाले भगवानको भजन और कीर्तन मनन गरे। नाभि राजाका छोरा जन्मनु भयो, जन्मने बेला भएको थियो त्यसै बेलामा सबले विन्ती गरे।

0: महाराज परीक्षित यसरी नाभी नामदीर्घा राजाका छोरा नहुनाको कारणले भगवानको प्रार्थना गरेर छोरा जन्माउनका निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्ध चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभी राजाका छोरा भक्त वत्सल भक्तले जे मागो थियो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबक्स्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाबरीको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ। हाम्रो बाजेले, हाम्रा जिजूले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर केका निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा, त्यसो हुँदैन मेरो राजा, अब यसै प्रभावबाट मेरो बुवा बाबु बाजे पूर्वजले गरेको काम नछोड्नु, रीतिथिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति गइएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो, नाभी राजा ऋषभदेव प्रभुका जम्मा 100 छोरा प्रादुर्भाव भए, जसमध्येमा 81 ब्राह्मणमा गए, 9 उर्धरेतामा गए, 9 भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 ब्राह्मणमा गए, 9 उर्धरेता 90 गयो, 9 जब भागवत धर्म जान्नेमा गए, जब 79 सकियो बाँकी एउटा रह्यो। यिनै जब 100 छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु हो, अति राम्रो प्रभाव ढङ्गबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर, सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु, तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू, ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ऋषभदेव भगवानका जम्मा 100 छोरा मध्येमा ब्राह्मण हुने छोरालाई उपदेश गर्नुभएको छ। ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ। जन्मदा शूद्र भएर जन्मने हो, संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्। ब्राह्मण एकपटक आमाको घरबाट, एकपटक 16 संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ। चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, दुई फेर जन्मन्छ। त्यसैले त्यो दुइटैलाई दिव्ज भन्छ। दिव्ज भनेको दुई पटक जन्म नै हुनाको कारणले, फूललाई पनि दिव्ज, ब्राह्मणलाई पनि दिव्ज। त्यसै कारणले महाराज परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा, दिव्ज जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि, ब्राह्मण ब्रह्मकर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, श्राण सन्ध्या वन्दन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण 6 कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, 6 कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्मकर्ममा रहनु है भन्ने कुराको निधो गराउनु हो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउनलाई जानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु, जब कहिल्यै नबोल्नु, ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु। उत्तमोत्तम गति को व्यवहार गर्नु कर्तव्य बाट च्युत कहिले नहुनु कर्तव्यमा पारण रहनु भगवान को भजन कृतेर मनन गर्नु ईश्वर को प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु यही सिद्धांत को कुरो हो शौनकादि ऋषि प्रणाली यो मैले यहाँलाई बताएँ यो हो जब ब्राह्मणले रहने र उर्ध्वरेतामा रहनेको वर्णन योगमा रहनु प्लस बनाउनु योगमा नै जोड्नुहुन्छ जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ यस्ता योगीजनहरूले यस्तो काम गर्नु अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु भयो ऋषभदेव भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना ग माने गति र ब माने वर्णनको विषयलाई त माने तारणलाई प्रयोजन गर्नु भा भागवत भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्ववर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत भागवत कहिले नबोल्ने जे मनले चिताएर कामना गरेको छ त्यो सिद्ध हुन्छ कुन कुरा सिद्ध भएको छैन र भागवत सबै काम पूर्ण भएको छ भागवतले भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत प्रौगण नाम्रेको राजाले भवाट्टवीको वर्णन विस्तार सुन्न पाऊँ भनिकन सोध्नेवाला आफ्ना डोलेसँग रौगण नाम्रेको राजाले भवाट्टवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नाम्रेको राजालाई आज्ञा गरी बौसो लौ त सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ अब यो भवाट्टवीको वर्णन विस्तार अहम् पुरु भरत जब यस किसिमबाट प्रमाण गरी बक्छु कि नहम विसङ्गी सुरराज बज्रान न त्रक्ष सुन्नास एमस दण्डात् नागनारको शोभन लिपित पास्त्र संघे भ्रषम ब्रह्म कोला भवाना यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाट्टवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ जडव्रत ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बलो श्रीमान् भावनामा प्राण गयो।

ఈ శ్రీమద్ భాగవత మహాపురాణ కథి కథకు వర్ణన్ విస్తార్ గరించి మన దేఖన్ అవక్త పైలైమో భవాటవీ కో వర్ణన్ బతావు మన్న పైల ఆప్నో పరిచయ బతావుచో రాజా పరిద్వ రవగణ తపైలె చామల పిని పసి పిఠు పిఠు పిని పసి మైదా మైదా జతి పిని పని మైదా కు మైదే భన్నువు చామల రాఖేర కషోణీమా ప్రయోగ గరేకు ఖండమా ఆగో లాగ్యో భని భిత్ర తే పాగ్న సహజ నత్ర సమ్మప్ సైన పని భన్నువేకు చ త్యో కే భన్నువేకు భన్నా ఐష్ణోష్ మహారాజ్ भन्दै यस किसिमबाट रघुवन लाग्या गर्नुहुन्छ अहम पुरा भरत नाम राजा विमुक्त दृष्ट श्रद्ध संग बन्द आराधना भगवत इय मानो मृगो भव मृग संग दृतार्थ राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड त्यस कारणबाट म राजा थिएँ फेरि मैले देह त्याग गरे मृग भई मृग थी फेरी गए मैं जब बौला भे चामल रूपी राजा थी पिठो रूपी बौला भे मृग रूपी मैदा भे काटना लय मैदा नई भे चुटना लय मैदा नई भे भारी बकाए मैदा नई भे हजूले चुट्नु मैदा नई भे त्या भन्दा मसिनो हुने ठाम रहन्छ मलाई के पिरे मैं भनेको महाराज हो अब तपाईको विषयको कुरा चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईलाई भन्दैछु म त्यो कुरा हृदय नै विशाल बनेर हृदय नै फराक बनेर हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज गंगा सागर जाँदा लावा लस्कर हात्ती घोडा छत्रिङ्गणी सेना अगाडि पछाडि लगाउने आर्कालाई हिँड्न सकेन भनेर कानमा लाताले हिँड्ने यही हो महाराज तपाईँको भित्री तक पाकेन यो तपाईँलाई भनेको कुरा जानु भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको डोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो डुल्दै गएको थिएँ म एउटा चौतारामा चौपारीमा गएर म बसेँ त्यस बेला म अत्यन्त गाढ प्रगाढ निन्द्रामा परेछु म निधाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा मोहको रस आयो कहाँबाट आयो मोहको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ बरको वृक्षमा मोहको थोपो झुन्नी राखे भने मोहको पात्र झुन्निएको रहेछ त्यहाँबाट जब चुइएर मेरो मुखमा तपतप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढेँ चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे झिकेर खाँदा नतृप्तास्मी म अगाइन आखिरमा म आएको ठाउँ कसो हो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनबरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको वृक्ष पात्रलाई खान भनेर त्याडी भएर बसेको दुईपट्टिबाट कटारीले पञ्चरोले हान्दो रहेछ वृक्ष गर्लम्मा ढल्यो म सात समुद्रको तुफानमा परे मेरो यो गति भयो मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली अनि त्यसबाट थुतेर खान थालेको नतृप्तास्मी नअगाएको पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको सात समुद्र भनेको जाय जाय जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको आफू बन्धनमा परेको त्यो गर्लम्मे वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो ए यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो कर्म छोडिदेऊ भनेर आज्ञा गरिबक्सु जय होस् गुरु अब म कहाँ जाउँ भन्नुभएको थियो रघुण राजाले तपाईले मलाई लाताले हाने पनि म कति पनि विचलित छैन अहिले तपाईँ सराश्र जानुस् गंगा सागरमा कपिलदेव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिलदेव मुनिको आश्रममा चाहनुभएको छ राजा रोगण अहिले भरत ब्रह्म क्यानी बाली कुर्न भनेर फेरि खेतीमा हुनुभयो अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो त महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुन भनेर राजा परीक्षितका हजुरमा सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

0: सामुदायिक रेडियो टिकापुर एफएमबाट जनहितमा जारी सन्देश।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

मस्तु मा विद्विषावहै ॐ असतो मा सद्गमय।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृंद, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दै यस अन्तर्गत नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद वैदिक आर्ष ग्रन्थहरू वा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि प्रत्येक मंगलबार चिन्तन हुँदै आएको छ र आज ऋग्वेद मण्डल 42 को मन्त्र 10 ऋग्वेद मण्डल 5 सूक्त 42 को मन्त्र 10 लिएर उपस्थित भएको छु र यसमा विशेष गरेर जो सत्यवादीहरू हुन्छन्, जसले सत्यको अनुसरण गर्दछन्, तिनीहरूमा अथवा तिनीहरूको विवेकले जस्तो देख्छन् त्यस्तै बोल्छन्, सत्यका अनुयायीहरूले जस्तो देखेको छ त्यस्तै बोलेका हुन्छन् र जो सत्यका अनुयायी हुँदैनन्, जो सत्यको मार्गमा चाहिँ हिँडेका हुँदैनन्, तिनीहरू जस्तो देखेको हुन्छ त्यस्तो बोलिदिँदैनन्, अर्थात लेखेको एक हुन्छ, पढेको एक हुन्छ, बोलिन्छ अर्कै र त्यस्तो भयो भने त्यो असत्यको प्रचार भइरहेको हुन्छ, त्यसबाट सत्यको प्रचार चाहिँ हुँदैन, सत्यको अनुसरण त्यसबाट हुँदैन। त्यसैले मन्त्रले भन्न खोजेको जस्तो देखिन्छ त्यस्तै भनिन्छ र मन्त्रमा भनिएको छ या दृगे व ददृशे ता दृगुच्यते सम छायया दधिरे सिद्धयाप्स्वा मही मस्मभ्य पुरुषा मुरुषा मुरुज्रयो बृहत् सुवीर मनपच्युतम सहः भनेर चाहिँ भनिएको छ। त यहाँ ती व्यक्तिहरूबाट यादृक एव जस्तै ददृश्य देखिन्छ, तादृक त्यस्तै उच्यते भनिन्छ, जुन ज्रय वेगवान मनुष्य अप्सुः कर्महरूमा शुद्धया सरल मंगलमयी छायया छायाका साथ अस्मभ्यम हाम्रा लागि महिम धेरै ठूलो उरुषाम अति आदर गर्ने वाणी तथा उरु विशाल बृहत महान सुवीरम शोभन वीरहरू भएको तथा अपन च्युतम क्षीण नहुने सह बल आसम दधिरे धारण गर्दछन्। त यहाँ विशेष गरेर यादृग एव जस्तो प्रकारको देखिन्छ, तदृश्य ददृश्य देखिन्छ, तादृग त्यस्तै उच्यते भनिन्छ। त यहाँ विशेष गरेर यी कुराहरू छन्, त जस्तो देखिन्छ त्यस्तै भनिन्छ, यो तात्पर्य के हो त भने यो सत्यको अनुसरण हो। यदि ऊ जड छ त त्यसलाई जड नै भनिन्छ, चेतन छ चेतन नै भनिन्छ, पशु हो त पशु नै भनिन्छ, मनुष्य हो मनुष्य नै भनिन्छ, अग्निलाई आगै भनिन्छ किनकि देखिन्छ आगो त अग्नि भनिन्छ, पानीलाई पानी नै भनिन्छ, यो सत्य हो। जे जस्तो छ त्यसलाई त्यही रूपमा देख्नु र त्यही रूपमा भन्नु चाहिँ सत्य हो। यदि त्यसलाई हामीले अर्कै देखिन्छ जल, यदि त्यो जललाई हामीले अरू चिज नै केही भनिदिने हो भने त्यो के भइहाल्छ, असत्य भइहाल्छ। त्यसैले सत्पुरूषहरूको विद्वानहरूको आचरण यही हो कि उनले जस्तो देख्छन् त्यस्तै बोल्छन्, नदेखेको कुरा गलत चाहिँ उनीहरूले बोल्दैनन्। विद्वान धार्मिक सज्जनहरूको शक्ति मानव छाया बनेर उसका कर्महरूमा विराजमान हुन्छ, किनकि संसारमा यदि कुनै पनि अशान्तले ग्रस्त व्यक्तिहरूको मनलाई शान्त गर्ने क्षमता यदि कसैसँग हुन्छ भने त्यो विद्वानसँग हुन्छ, त्यो धार्मिक व्यक्तिसँग हुन्छ, विद्वानको पनि धार्मिक व्यक्ति। त विद्वान हामी कसलाई मान्छौ? आजको परिभाषा
जो हामी देखिरहेका छौं आजको परिभाषामा त हरेक शब्द शब्द पढ्न सक्ने व्यक्ति विद्वान हो कुनै पनि शब्दलाई कुनै पनि भाषालाई जान्ने व्यक्ति विद्वान हो र त्यो विद्वत्ताको जुन परिधि छ विद्वत्ताको परिधिले कतिसम्म अशान्तग्रस्त जीवनलाई शान्त बनाउन सक्छ र संसारमा दुई प्रकारको विद्या चाहिँ हुन्छ एउटा भौतिक अर्को अभौतिक भौतिक विद्यामा हामी जतिसुकै प्रगति गरौं जतिसुकै उन्नति गरौं आवश्यक छ यो अनावश्यक चाहिँ होइन तर त्यति हुँदाहुँदै पनि त्यसमा अपार सफलता प्राप्त गर्दा पनि मानिस मानसिक रूपले शान्त हुँदैन मानसिक रूपले खुशी हुँदैन अथाह सम्पत्ति हुन्छ अथाह ज्ञान राशि उसँग छ भौतिक ज्ञान फेरि पनि उसमा सन्तुष्टि हुँदैन जबसम्म सन्तुष्टि हुँदैन तबसम्म त शान्ति हुँदै हुँदैन शान्ति हुनका लागि पनि सन्तुष्टि चाहिन्छ र अर्को हो अध्यात्म विद्या अथवा अभौतिक विद्या अभौतिक विद्याले मानिसको अन्तर्निहित अशान्तिलाई बाहिर निकालेर शान्तिको स्थापना गरिदिन्छ यदि हामीले त्यो विद्यालय बुझ्यौं भने बुझ्न सकेनौं भने त केही पनि हुँदैन त्यसैले विद्वान धार्मिक सज्जनहरूको शक्ति कस्तो छ कि छायाका समान छ छाया भनेर उसले कर्महरूमा उसका कर्महरूमा विराजमान हुन्छ ऊ विचलित हुँदैन समछायया दधिरे सिद्धयाप्स्वासः ती मंगलमयी छायाका साथ कर्महरूमा शक्तिलाई धारण गर्दछन् यस्ता महापुरूषहरूका कर्महरूमा बल प्राप्त हुन्छ उनका वचनमा शक्ति हुन्छ अमोघास्य वाग्भवती यिनीहरूको वाणी अवश्य सफल हुन्छ जसको वाणीमा यति धेरै बल छ उनीहरूको क्रियामा आकर्षण शक्तिको बारेमा के कुरा गर्नु किन्तु यिनीहरूको यस अवर्णनीय बलका साथ यिनको शान्तिदायिनी छाया छवि पनि हुन्छ अर्थात यिनीहरूका प्रत्येक क्रियामा शान्तिको मंगलको छाप हुन्छ किनकि यिनीहरूको वाणी तथा बल अस्मध्यम हाम्रा लागि हुन्छ स्वार्थलाई छोडेर लोकोपकारको भावनाले प्रेरित भएर जुन आफ्नो सारा बल पराक्रम तन मन धन जनसेवामा समर्पण गरिदिन्छ उनीहरूको कर्म लोकहितको भावनाबाट प्रेरित भएर प्रवृत्त हुन्छ अतः ती सिद्धया छायया मंगलमयी छायालाई साथमा लिएर हिँडेका हुन्छन् त उनीहरूमा कुनै प्रकारको पनि त्यस्तो जो अशान्त पैदा गर्न सकोस् त्यस्तो किसिमको ज्ञान हुँदैन त्यसैले भौतिक र अभौतिक दुवै प्रकारको ज्ञानलाई प्राप्त गरेर दुवै प्रकारको विद्यालाई प्राप्त गरेर यदि मनुष्य आफ्नो जीवनमा त्यो विद्याको लागि सन्तुलनमा ल्याएर जीवनको परम लक्ष्यतिर अगाडि बढ्छ भने उसैले शान्ति प्राप्त गर्छ उसैले अरूलाई शान्ति प्रदान पनि गर्न सक्दछ प्रदान गर्नुको अर्थ के हो उसले विद्याद्वारा भौतिक विद्याद्वारा उसलाई उसले जिउने कला सिकाउँछ अभौतिक विद्याद्वारा उसलाई शान्तिको त्यो परम सीमासम्म पुर्याउने काम गर्छ त जबसम्म मानिसमा यी दुवै प्रकारको ज्ञान दुवै प्रकारको विद्या हुँदैन तबसम्म एउटै प्रकारको विद्यालाई लिएर हिँडेकाहरू न त समाजमा शान्ति स्थापित गर्न सक्दछन् न आफ्नो मनमा कहीँ शान्ति स्थापना गर्न सक्दैन त्यसैले दुवै प्रकारको विद्यालाई जानेर शरीरको स्वरूपलाई पनि जान्न आवश्यक छ र आत्माको स्वरूपलाई जान्न पनि आवश्यक छ यी दुवैलाई नजानिकन हामी अध्यात्मको मार्गबाट जे प्राप्त गर्न चाहन्छौ त्यो प्राप्त गर्न सकिँदैन यसकारण वेदले भन्छ विद्याम चा विद्याम यस्तद् वेदो भयम् सह विद्या र अविद्या दुवैलाई
यस्तद वेदो भयम से यस्तद वेद जसले जान्दछ दुवैलाई विद्यालाई पनि जान्दछ अविद्यालाई पनि जान्दछ अथवा भौतिक कुरालाई पनि जान्दछ अभौतिक कुरालाई पनि जान्दछ भौतिक विज्ञानलाई पनि जान्दछ र अभौतिक विज्ञानलाई पनि जान्दछ त्यस्तै व्यक्तिको जीवन सफल हुन्छ केवल भौतिकवादका पछाडि परेर पनि उसले सही स्वरूपलाई चिन्न सक्दैन र केवल अध्यात्म यानि अभौतिक ज्ञानका पछाडि लागेर पनि उसले सबै कुराहरूलाई जान्न सक्दैन त्यसैले भनिएको विद्याम च अविद्याम यस्तद् वेदो भयम छ विद्या पनि आवश्यक छ अविद्या पनि आवश्यक छ र यहाँ अविद्याको तात्पर्य भौतिक विद्या हो यहाँ विद्याको तात्पर्य चाहिँ अभौतिक विद्या हो जसले आत्माको परिज्ञान गराउन सक्दछ जसले अदृश्य वस्तुहरूको परिज्ञान गराउन सक्दछ त्यो विद्या हो जसले केवल सांसारिक स्थूल पदार्थहरूको परिज्ञान मात्रै गराउँदछ त्यो अविद्या हो त त्यसैले हामीले अविद्या शब्द वेदमा आउन बित्तिकै त्यो कुनै पनि नजान्ने चाहिँ होइन यहाँ अविद्याले धेरै अविद्याको तात्पर्य धेरै जान्ने तर के जान्ने भौतिक कुराहरूलाई बढी जान्ने भौतिक कुराहरूमा आफ्नो जीवनलाई बढी लगाउने भौतिक कुराबाट नै सबै थोक छ भनेर स्वीकार गर्ने शरीरलाई उसले स्वीकार गर्छ तर शरीर सञ्चालकलाई उसले स्वीकार गर्दैन शरीर कसद्वारा सञ्चालित छ त्यसलाई स्वीकार गर्दैन जो भौतिक विद्यामा मात्रै लागेको छ र जो भौतिक र अभौतिक यानि विद्या र अविद्या दुवैलाई जसले जान्ने प्रयास गरेको छ त्यस्तो व्यक्ति भौतिकमा पनि धेरै कुराहरू देख्दछ र अभौतिक यानि अध्यात्ममा पनि धेरै कुराहरू देख्दछ र उसले आत्मालाई पनि जान्दछ उसले शरीरलाई पनि जान्दछ तर भौतिकवादीले आत्मालाई जान्दैन ऊ केवल शरीरलाई जान्दछ अनि उसले सोच्छ यो शरीर नै सत्थोक हो यो शरीर आफै आउँछ आफै जान्छ यसको कुनै अस्तित्व छैन अथवा यसको अस्तित्व छ भने पनि शरीरको मात्रै भौतिक कुराहरूको मात्रै अस्तित्व हो भन्ने बुझ्छ तर यो जान्ने प्रयास मानिस गर्दैन कि यो शरीर यदि भौतिकवादीहरूले भने जस्तै आफै हुने भए यसको जुन अवस्था छ शिशु अवस्था बालावस्था कुमारावस्था युवावस्था तरुणावस्था वृद्धावस्था यी जुन अवस्थाहरू छन् यिनलाई कहिल्यै आउन दिने थिएन यदि भौतिकवादीले भने जस्तै हुने भए र उनले आउन दिने नै थिएन सदैव आफ्नो अनुसार नै बनाइराख्थ्यो आफ्नो शरीरलाई तर हुँदैन किनकि त्योभन्दा पछि ऊ व्यक्ति पुग्छ कहाँ प्रकृतिमा प्रकृतिको देन हो भनेर भन्छ उसले यो प्रकृतिका कारणले हो भनेर भन्छ र प्रकृतिका कारणले पनि हो तर प्रकृति स्वयं केही गर्न सक्दैन यो कुरा पनि बुझ्न आवश्यक छ र भौतिकवादीहरू चेतनभन्दा जडमा बढी विश्वास गर्दछन् जड कुराहरूको बढी व्याख्या गर्दछन् त यसलाई चाहिँ यदि मान्ने हो भने प्रकृति ज्ञान शून्य छ जड छ अचेतन छ प्रकृति अचेतन ज्ञान शून्य र जड भएका कारणले गर्दा प्रकृतिले आफै कुनै चेतन शक्तिलाई उत्पन्न गर्दैन ऊ सक्दैन किनकि उसको त्यो सामर्थ्य हुँदैन र त्यसपछि चेतन अन्य प्राणीहरू छन् मनुष्य आदि प्राणीहरू चेतन हुन् किनकि यिनमा चेतना छ यी हिँडडुल गर्छन् ज्ञान प्राप्त गर्दछन् अथवा अनेक प्रकारका जीवनमा जे जस्ता कर्महरू गर्दछ ती सबै गर्दछन् पशुहरूले पनि गर्दछन् मनुष्यहरूले पनि गर्दछन् तर अब पशुहरूमा के हुन्छ पशुहरूमा त्यो ज्ञान प्राप्त गर्ने सामर्थ्य हुँदैन त्यति भएर पनि र उनीहरू पनि आफ्नो स्वाभाविक ज्ञान बाहेक अरू त्यति धेरै कुराहरू जान्न सक्दैन स्वाभाविक ज्ञान उसँग जति छ त्यति नै जान्दछ र सिकाएर सिक्ने भनेको अत्यन्त कम ज्ञान हो मनुष्य बाहेकका प्राणीहरूले धेरै कम ज्ञान सिक्छ र मनुष्यमा जो स्वाभाविक ज्ञान छ
त्यो त सधैँ छ, तर उसले स्वाभाविक ज्ञानभन्दा बढी सिकेर जान्दछ। सिकेर जानिने कुराहरू जति पनि छन् ऊ पढेर सिक्दछ, पढेर बुझ्दछ। र प्रकृति नितान्त जड छ, प्रकृति